0: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य प्राविधिक सहायकी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी।
1: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ। यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ। ग्राउन्ड जीरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्यूशन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौ।
2: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्। सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। यसै क्रममा वीरगति प्राप्त शारीरिक अशक्त भएका सैनिकका सन्तति बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्। संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की।
3: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातक तहमा कुल प्राप्त कोटाहरूमा 49% कोटा सैनिक बालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ। सो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ। चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादाक्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समावेश गराइ भर्नाको लिस्ट पब्लिस गर्छ। त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो यस संस्थानमा अध्ययनको लागि आउँछन्। कुल प्राप्त मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जस्तै 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ। गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय जस्तै त्रिभुवन विश्वविद्यालयबाट भर्ना भई हाम्रो संस्थानमा अध्ययनको लागि आउँछन्। त्यसरी गैर सैनिक तर्फको विद्यार्थीहरूमा स्नातक तहमा जम्मा 51% विद्यार्थीहरूलाई 100% माने त्यसको 75% चाहिँ नेपाल सरकारको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू छनौट भई उनीहरू अध्ययनको लागि यस संस्थानमा आउँछन्।
0: हाल संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रमहरू एमबीबीएस बीपीएच बीएससी एमएलटी बीएससी नर्सिङ र बीएनएसमा 1215 जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने यस संस्थानबाट 1592 जना विद्यार्थी दीक्षित भइसकेका छन्। जसमध्ये भूतपूर्व तथा बहालवालाका सन्ततितर्फ स्नातक तहमा 500 जना छन् भने एमबीबीएस तर्फ 354 जना नर्सिङ तर्फ 227 जना र अलाइड हेल्थ साइन्स तर्फ 8 जना गरी 589 जना रहेका छन्।
2: त्यसै गरी स्नातक कोत्तर तह अन्तर्गत एमडीएमएस र एमएनमा गरी 265 जना विद्यार्थी अध्ययनरत रहेका छन्। यस संस्थानबाट हालसम्म 197 जना विद्यार्थीले स्नातक कोत्तर तह उत्तीर्ण गरी विभिन्न विषयमा विशेषज्ञता हासिल गरिसकेका छन्। शिक्षासँगै अनुशासन, समय व्यवस्थापन र अतिरिक्त क्रियाकलाप नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई चिनाउने आधार बनेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका निर्देशक सहायक रथी श्री पुरुषोत्तम खड्का।
4: यहाँको जहाँसम्म व्यवस्थापकीय पक्ष छ, अन्य कलेजहरू मेडिकल कलेज नर्सिङ कलेजहरू भन्दा हाम्रो चाहिँ त्यो अनुशासनमा अलिकति स्ट्रिक्ट नै हुन्छ। हामी बिहानदेखि बेलुकासम्मको प्रोग्रामहरू सेड्युल अनुसार चल्छ, त्यसको सुपरभिजन हामी गर्छौँ। क्लासहरू टाइममा चल्ने, ब्रेकफास्ट टाइममा खाने, लन्च टाइममा, डिनर टाइममा, क्लिनिकल हस्पिटल जाने कुराहरू, टाइममा बस पठाउन ल्याउनेदेखि लिइकन एक्स्ट्रा एक्टिभिटिजहरू पनि त्यो एक्सपोजर पनि हामी राम्रो गराउँछौँ। त्यो कारणले गर्दा पनि एडमिनिस्ट्रेसनको पार्टले गर्दा पनि स्टुडेन्टहरू अलिक बढी पढाइमा पनि फोकस गरेका छन्, रिजल्ट पनि राम्रो छ र हाम्रो सरकारी अन्य अस्पतालहरू अन्य ट्रेनिङ इन्स्टिट्युसनहरू कलेजहरूमा पनि यहाँको स्टुडेन्टहरू धेरैले नोकरी पाएको अथवा सेलेबल भएको र विदेशमा पनि राम्रो काम गरेको चाहिँ देखिएको छ।
0: यस संस्थानले आफ्नो शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्दै लैजाने योजना बनाएको छ। त्रिवी चिकित्सा अध्ययन संस्थानको नीतिभित्र रहेर गुणस्तरीय जनशक्ति उत्पादन र अनुसन्धानमा रहेको यस संस्थानले आगामी दिनमा डीएम र एमसीएस तहका तीनवटा विशिष्ट विधामा पठन पाठन शुरू गर्ने लक्ष्य लिएको छ। संस्थानमा डीएम कार्डियोलोजी, डीएम क्रिटिकल केयर र एमसीएस युरोलोजी विषयमा विद्यावारिधी तहको अध्यापन शुरू हुने भएकाले समग्र राष्ट्रको चिकित्सा क्षेत्रमा ठूलो गुणात्मक फड्को मार्ने विश्वास गरिएको छ।
2: हाल संस्थानमा 38 जना प्राध्यापक, 68 जना सहप्राध्यापक र 142 जना उपप्राध्यापक कार्यरत हुनुहुन्छ। पर्याप्त स्रोत साधन र उत्कृष्ट प्राज्ञिक वातावरणकै कारण यो संस्थान आज चिकित्सा शास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो रोजाईमा पर्ने गरेको छ।
5: सञ्जीव प्रसाद खतेडा, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चाहिँ बीबीएसको पहिलो ब्याचबाट चाहिँ पास आउट भएर अहिले चाहिँ स्वास्थ्य कार्यालय सोलुखुम्बुमा जनस्वास्थ्य अधिकृत रूपमा कार्यरत छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रोज्नुको मुख्य कारण भनेको चाहिँ नेपाली सेना भन्ने बित्तिकै एउटा छुट्टै ब्रान्ड फिल हुन्छ नि त, अनुशासन, यहाँको इन्भाइरोमेन्ट पढ्न पाउनु अनि एकदमै राम्रो, पहिलेदेखि सुन्दै आएको एकदम राम्रो एजुकेसन छ राम्रो भनेर सुन्दै आएको र प्लस आफूलाई पनि त्यो यो इन्भाइरोमेन्टमा चाहिँ मन पनि भएकोले अनि यही कलेजलाई चाहिँ रोजेको मैले। संस्थानले जुन यो सपोर्टहरू जुन गर्दैछ त्यसलाई अझै राम्रो गर्दै जाओस्, जुन इन्भाइरोमेन्ट छ त्यसलाई अझै राम्रो गर्दै जाओस् र यसरी नै विद्यार्थीहरूलाई मनोबल बढाउँदै जानु भन्ने चाहिँ चाहन्छु।
0: विक्रम सम्बत 2082 नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा यस संस्थानका एमबीबीएस तहका 96% विद्यार्थी उत्तीर्ण भएका छन् भने नर्सिङ र प्यारामेडिकल तर्फ 7% विद्यार्थीहरू उत्तीर्ण भएको तथ्याङ्क छ। स्थापनाको छोटो अवधिमै यो स्तरको प्राज्ञिक उचाइ र उत्कृष्ट अनुसन्धानको संस्कृति विकास हुनु आफैमा उदाहरणीय सफलता बनेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर श्री मोहनराज शर्माले वर्षौंदेखि संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, व्यावसायिकता र देशप्रतिको सेवाभाव र आफ्नो प्रतिबद्धता मार्फत सम्मान प्राप्त गरिरहेको र वर्तमान नेतृत्व, प्राध्यापक वर्ग, स्वास्थ्य कर्मीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको निस्वार्थ प्रयासको कदर गर्नुभयो।
2: सैनिक व्यवस्थापनमा सञ्चालित भएकाले यस संस्थान अनुशासित, मर्यादित र शान्त छ। विद्यार्थीले प्राध्यापक तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा वीरेन्द्र अस्पताल मार्फत प्रत्यक्ष रूपमा विभिन्न रोगका बिरामीहरूको परीक्षण, शल्यक्रिया र आपतकालीन सेवाको अनुभव बटुल्ने अवसर पाएका छन्। साधन स्रोत सम्पन्न अस्पतालमा रही व्यवहारिक ज्ञान हासिल गर्न सकिने भएकोले विद्यार्थीहरूलाई थप सजिलो भएको डाक्टर अमृत बस्यालको भनाइ छ।
6: 8 ब्याचबाट चाहिँ एमबीबीएस उत्तीर्ण गरी हालैले मनमोहन मेमोरियल स्वयम्भूमा चाहिँ आईसीयूमा चाहिँ मेडिकल अफिसरको रूपमा कार्यरत छ। जस्तै म इन्टरभ्यूहरूमा जाँदा पनि आर्मीको प्रडक्ट भनेपछि उहाँहरू खुसी हुन्छ, उहाँलाई विश्वास त तपाईँप्रति भन्नुहुन्छ। त्यसले चाहिँ के गर्दा देखाउँछ त भन्दाखेरि चाहिँ आर्मी परिवारले दिएको जुन एउटा डिसिप्लिन छ र जुन एउटा हामीलाई दिएको पठन पाठनको शैली छ त्यस म एकदम कृतज्ञ नै ज्ञापन गर्न चाहन्छु।
0: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक सँगै अनुसन्धान पक्षलाई समेत जोड़ दिँदै आइरहेको छ। शैक्षिक कार्यक्रमहरूलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन संस्थानले पाठ्यक्रम अनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई पनि प्रोत्साहन दिने गरेको छ। गत वर्ष संकायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट 292 अनुसन्धान प्रस्ताव भएकोमा 215 प्रस्ताव स्वीकृत हुनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो। स्वास्थ्य क्षेत्रमा गरिने शोधपत्रले उपचार क्षेत्र थप मजबूत बन्ने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालय फार्माकोलोजी विभागका विभागीय प्रमुख सम्बोध आचार्य बताउनुहुन्छ।
7: शोधपत्रको उद्देश्य हाम्रो उपचारलाई अझै राम्रो बनाउनु अथवा चाहिँ हाम्रो कुन कुन समस्याहरू विशेष महत्वपूर्ण छन् भनेर पत्ता लगाउनु जस्ता कार्यको लागि स्वास्थ्यमा शोध अनुसन्धान गरिन्छ। एमबीएमएसको जुन विद्यार्थीहरूलाई हामीले शोधपत्र गराउँछौँ अनि त्यसपछि उनीहरूको परीक्षा पनि हुन्छ, त्यो उनीहरूको कोर्सको नै एउटा महत्वपूर्ण भाग हो। शोधपत्र लेख्नु पनि उनीहरूको लागि अनिवार्य हुन्छ। जुन एमबी र एमएस प्रोग्राम त्यसभन्दा माथिको एमबीएम एमसीएस प्रोग्राम अन्तर्गत शोधपत्र लेख्नु अनिवार्य हुन्छ र शोधपत्र लेखिसकेपछि मात्रै उनीहरू अनुमति प्राप्त भएपछि शोधपत्र जाँचेर त्यो शोधपत्र योग्य भएपछि मात्रै परीक्षामा सामेल हुन पाउँछन्।
2: यसरी संस्थानले हासिल गरेका उपलब्धिहरू उत्कृष्ट र प्रशंसनीय छन्। स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विधामा संस्थानबाट उत्पादित डाक्टर, नर्स तथा प्यारामेडिक्स लगायतका जनशक्तिले सरकारी तथा निजी क्षेत्रका अस्पतालहरूमा आबद्ध भई राष्ट्रकै लागि योगदान दिइरहेका छन्। यो उपलब्धिले संस्थानलाई अझ उत्कृष्ट बन्न प्रेरित गरिरहेको छ। यस संस्थानलाई थप उचाइमा पुर्याउन संस्थानले के कस्तो पहल कदमी चालेको छ त? नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्राविधिक उपरथी प्राध्यापक डाक्टर श्री देवेन्द्र बहादुर खत्री अवकाश प्राप्त।
8: आगामी शैक्षिक वर्षदेखि ब्याचलर इन फिजियोथेरापी तथा ब्याचलर इन फार्मेसी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आवश्यक गृह कार्य समेत समाप्त गरी पत्राचार भइसकेको छ। यसै गरी थप ब्याचलर्स कार्यक्रमहरू ब्याचलर इन डेन्टल सर्जरी, ब्याचलर इन अप्टोमेट्री तथा थप मास्टर्स कार्यक्रमहरू एमडी इमर्जेन्सी मेडिसिन, एमएससी मेडिकल ल्याब टेक्नोलोजी बायोकेमिस्ट्री, एमएससी एमएलटी माइक्रोबायोलोजी तथा फेलोसिप इन अन्को इमेजिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न, यसका अतिरिक्त थप स्नातकोत्तर तथा डीएमएमसीएचका कार्यक्रमहरू सञ्चालन गरी संस्थानको शैक्षिक दायरा क्रमशः विस्तार गर्ने योजना रहेको छ। स्नातक तथा थप शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि नयाँ एकाडेमिक ब्लक निर्माण कार्य प्रगतिमा रहेको छ।
0: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले स्थापनाको 15 वर्षमै हासिल गरेको सफलता नेपालको स्वास्थ्य क्षेत्रकै बलियो आधार बनेको छ। अब यो संस्थान विश्व स्तरकै एउटा सेन्टर अफ एक्सिलेन्स बन्ने दिशामा अघि बढेको छ। नवीनतम प्रविधि र उपचार पद्धति, अनुसन्धान र विशिष्टीकृत सेवा लक्षित यस संस्थान अझै सफल बनोस्, शुभकामना।
9: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 29 गते शुक्रबार, जुन 12 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि, विश्व बाल श्रम विरूद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: समयमा खरिद नहुँदा देशभर रेबिज विरूद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने।
1: राष्ट्रिय प्रयोगशाला संचालन सम्बन्धी विधेयक संसदीय समितिमा, बदमाशी गर्ने व्यक्तिलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव, मनसून भित्रिन अझै एक दुई दिन समय लाग्न सक्ने।
0: वैदेशिक रोजगारीमा जाने यस सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्य दल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद, अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार।
1: इरान र अमेरिका बीच शान्तिवार्ता टुंगो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह, द्वन्दका कारण विश्वभर 54 लाख विस्थापित भएको एक अध्ययन सार्वजनिक।
0: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिकालाई 2-0 पराजित, विश्वकप फुटबलमा दुई खेल हुने, क्यानाडा पहिलो जीतको खोजीमा, अमेरिकाले को सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधनका लागि मसौदा लेखनको काम शुरू भएको प्रसंग।
1: संविधान संशोधन बकसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार पार्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महान्यायाधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन प्रारम्भ गरिरहेको बताउनु भएको हो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद र संघीयताको प्रभावकारिता, कार्यान्वयन, प्रदेश र स्थानीय तह निर्वाचन, न्यायालयमा सुधार सहितका विषयमा सुझाव दिइएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा छलफल गरेको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने समेत उहाँले बताउनुभयो। यस्तै कार्यदलको सदस्य सचिव सुवेदीका अनुसार पूर्व राष्ट्रपतिदेखि नागरिक संघ समेत कार्यदलले सुझाव संकलन गरेको छ। उहाँले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने, प्रत्यक्ष निर्वाचित कार्यकारी रहने लगायतका विषयमा पनि प्रश्न गरिएको पनि बताउनु भएको छ।
0: प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउनु पर्ने माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने बिता हटाउन माग गर्नुभयो। सांसद लीमा अधिकारी आचार्यले भने विराटनगर एकीकृत बस्तीको नाम मात्रको बनेको र यस्तो सुकुम्बासी को आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गर्न ध्यान आकर्षण गराउनु भयो। सांसद विपिन कुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद शोभा खनालले प्रदेश अस्पतालमा गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गर्नुभयो भने सांसद सन्दीप राणाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सड़क धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न पनि सरकार सरोकार भएका निकायको ध्यान आकर्षण गराउनुभयो। सांसद समीना मियाले स्वास्थ्य बीमा कार्यक्रम अझै उपेक्षित भएकाले प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद समीक्षा बासकोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानूनी कार्यवाहीमा ल्याउनुपर्नेमा पनि जोड़ दिनुभयो। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि संघीय संसदका दुवै सदनमा छलफल भएको छ। प्रतिनिधि सभाको बैठकमा बुधबारदेखि नै छलफल भएर बिहिबार समाप्त भएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो। त्यसपछि राष्ट्रिय सभाको हिजोकै बैठकमा अर्थमन्त्री वाग्लेले छलफलका लागि बजेट प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ 29 अर्थात आज र असार 1 गतेको समय तोक्नु भएको छ। प्रतिनिधि सभामा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले आफूले 2 रूपियाँ पनि बदमाशी वा बेमानी नगरेको दावी गर्दै सार्वजनिक जिम्मेवारी नै त्याग्नको लागि पनि आफू तयार रहेको तर त्यसलाई पुष्टि गर्नुपर्ने चेतावनी दिनुभयो।
3: स्वर्णिम वाग्लेले कुटुकुटु अर्थमन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्। शुभकामना।
0: आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक विधेयकमा भएको सामान्य संशोधनलाई लिएर आफू विरूद्ध संगठित रूपमा आक्रमण भइरहेको उहाँको भनाई छ। संसदमा प्रस्तुत गरिसकेपछि पनि आर्थिक विधेयकमा भएको संशोधनले करका दर प्रभावित हुने भन्दै अर्थमन्त्रीको संसदभित्र र बाहिर पनि आलोचना हुँदै आएको छ।
1: कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई आजसम्ममा मुलुक छाड्न आदेश दिएको छ। नेपाली नागरिकका लागि जारी गरेको यो 8 अर्थात अन्तिम आदेश हो। आदेश पालना नगर्ने कसूरदारलाई कसूरको मात्रा हेरी 2 वर्षदेखि आजीवन कैद सजाय र 1,25,000 देखि 5,00,000 अमेरिकी डलरसम्म जरिवाना गर्ने कम्बोडियन सरकारले जनाएको छ। यसअघि 7 पटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्याण्ड स्थित नेपाली दूतावासको अनुरोधपछि अन्तिम पटक भनेर आजसम्मका लागि अन्तिम म्याद तोकेको थियो। यसैबीच तस्करले प्रति व्यक्ति 6,00,000सम्म असुलेर नेपाली युवालाई कम्बोडिया पुर्याएर अवैध कल सेन्टरमा बदुवा मजदूरका रूपमा काममा लगाउँदै आएका छन्। कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न आजसम्मको समय दिएको छ। हाम्रो अनुरोधमा उसले जारी गरेको यो अन्तिम पटकको समय हो, थाइल्याण्ड स्थित राजदूत धनबहादुर ओलीले भन्नुभयो।
0: यसैबीच सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा माओवादी सेनाका ब्रिगेडियर कमाण्डर गोविन्द बहादुर बटलालाई 10 वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्ट्याउँदै बिहिबार यस्तो आदेश हिजो सुनायो। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन अदालती बन्दोबस्तको 188 नम्बर बमोजिम बटालालाई 10 वर्ष कैद सजाय तोकिएको हो। अदालती बन्दोबस्तको 188 नम्बरमा जन्म कैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाई तोक्न सक्ने व्यवस्था रहेको छ। सर्वोच्चले सवारी चालक संकल्प भनिने अर्जुन कार्कीलाई भनी सफाई दिएको छ। व्यवसायी श्रेष्ठको कोटेश्वर स्थित घरमा जनमुक्ति सेना 3rd Division को सम्पर्क कार्यालय भाड़ामा राखिएको थियो। 2064 चैत 14 गते उक्त कार्यालयबाट 17,00,000 नगद सहित हतियार चोरी भएको थियो। तत्कालीन माओवादीले सो घटनाको छानबिनका लागि 3rd Division कार्यालयबाट बटलालाई खटाएको थियो। बटलाले 2065 वैशाख 7 गते श्रेष्ठ लगायतसँग सोधपूछ समेत गरेका थिए। पछि वैशाख 15 गते राति 2 बजे श्रेष्ठको घर परिवार सुतिरहेको बेला बटला त्यहाँ पुगेका थिए। श्रेष्ठलाई नियन्त्रणमा लिई चितवनको शक्तिखोर पुर्याइएको थियो। वैशाख 28 गते राति शक्तिखोरमा श्रेष्ठको टाउको, छाती र तिग्रामा कुटपीट गरी मरणासन्न गरिएको थियो। उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा भालु ढुङ्गामा श्रेष्ठको मृत्यु भएपछि शवलाई तन्नामा पोको पारी ढुङ्गा बाँधेर नारायणी नदीमा फालिएको सरकारी वकिलको दावी छ। शव बोक्न र फाल्न डिभिजनकै बोलेरो प्रयोग गरिएको पाइएको थियो। 2065 वैशाख 28 गते बिहान नारायणी नदीमा श्रेष्ठको शव फेला परेको थियो। त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिनुभएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालाहरूमा बदनीतपूर्वक काम गर्नेलाई कार्यवाहीको सुझाव तथा चिकित्सकको असहमति।
4: यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला, टिचिङ हस्पिटलले लिँदैन।
0: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद, अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5223-53।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिण बंगालको खाड़ीबाट आएको मनसूनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखिएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसून प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको हो। यद्यपि अबको केही सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
9: बंगालको खाड़ी आउँदै यो अलिकति सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा लाग्ने देखिन्छ। किन भन्दाखेरि मनसुन स्टार्ट हुनको लागि चाहिँ शुरू हुनको लागि पूर्वी वायु पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छौँ। त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, विस्थापित गर्न सकेको अवस्था छैन। त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
1: नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्षभरि मनसून औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो।
0: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुर दैनिकको भित्री पन्नामा वैदेशिक रोजगारीमा जानेको सेवा शुल्क निर्धारण गर्न बने उच्चस्तरीय कार्यदल शीर्षकमा होम कार्कीले लेख्नु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। पाँच साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई भनिएको छ। श्रम मन्त्री रामजी यादवले वैशाख 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको समक्षमा 7 सदस्यीय समिति गठन गर्नुभएको हो। समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्याङ्क कार्यालय, चार्टर एकाउन्टेन्ट र आप्रवासन विज्ञ छन्। सदस्य सचिवमा वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव रहेका छन्। गन्तव्य मुलुक, श्रमिकको प्रकृति र प्राप्त हुने मासिक आयका आधारमा 5 साताभित्र सेवा शुल्क सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकमा माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर पनि छ। बसाई सराई रोकियो, 200 भन्दा बढ़ी घर परिवारमा दालचिनी मुख्य आमदानीको स्रोत बनेको खबरमा उल्लेख गरिएको छ। मधेसका 25 पालिकाले बुझाएनन् 62 करोड़ राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको खबर छापिएको छ। पहिला पनि पटक पटक राजस्व दाखिला गर्न पत्राचार गरिएकामा पालिकाहरूले व्यवस्था गरेको पाइयो। स्थानीय तहको यस्तो कार्यले संघीय शासन व्यवस्थापनमाथि नै प्रश्न उठ्छ। स्थानीय सरकार स्वायत्त हुन्, कानून भन्दा माथि होइनन्। अर्थमन्त्री युवराज भट्टराई, जो मधेस प्रदेशको हुनुहुन्छ, उहाँको प्रतिक्रिया सहितको खबर छापिएको छ। अर्को खबर, पहिलो पन्नामा खरिद ढिलाईले देशभर रेबीज खोपको अभाव भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूआ रोग अस्पताल पुग्नुभयो। यति टाढा धाउनुको उद्देश्य थियो रेबीज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उहाँ रेबीज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुग्नु भएको थियो। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेल स्थित सरकारी संस्थामा पनि पुग्नुभयो। त्यहाँ पनि खोप पाइएन। खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाले पनि अनुरोध गरेको छ। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिश गरिएको बारेमा छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव गएको हो। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजनाको 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।
1: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा इतिहासमै ठूलो वित्तीय अपराध बिचौलिया भट्टदेखि व्यवसायिक घरना विरूद्ध एकैपटक 4 मुद्दा दायर शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै धरनारत 8 समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरूङको आग्रह, सरकारले सबैको माग पूरा गर्छ घर फकिनु शीर्षकमा पनि खबर छ। त्यस्तै बाजुरामा बाढ़ीको एक वर्ष, भत्किएकै घरमा अधिकांश बाढ़ी पीड़ित, 210 मध्ये 17 परिवार पूर्ण विस्थापित शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पण्डामा आगामी बजेटमा क्रिट भन्दा ठूला आयोजना लगानी गर्ने सरकारको योजना शीर्षकमा मधेस प्रदेशको खबर छ। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसहमत रूपमा पारित गराएको छ। यो सँगै प्रदेशको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ़े। बिहिबार बसेको प्रदेश सभा बैठकमा 3 नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सम्पन्न भएपछि सभामुख राम आशिष यादवले निर्णार्थ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ब्रोकरबाट मार्जिन सुविधा लिएर शेयरमा लगानी 13-31 कम्पनीलाई स्वीकृत तर एउटाबाट मात्रै कर्जा प्रवाह शीर्षकमा खबर प्रकाशित छ भने अर्को भित्री पृष्ठमा नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयन्त्रको बैठक बस्ने शीर्षकको खबर पनि छ। त्यस्तै निर्वाह भत्ता रोकिएपछि वीरका आवश्यक चिकित्सा आन्दोलनमा शीर्षकमा खबर छ भने साझा सहमति खोज्न संस्थापन र देउबा समूह लचक बन्दै शीर्षकमा अर्को खबर प्रकाशित छ।
0: प्रश्न सोध्नेलाई अर्थमन्त्री वाग्लेको चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्टको भित्री पन्नामा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छापिएको छ भने अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार गरिएको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालय ले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो। शिक्षा मन्त्रालयले बिहिबार गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाउनको लागि अनुरोध गरिएको छ। बागमतीमा रोकिएनन् नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयले संघको निर्णय अटेर गर्दै नयाँ सार्वजनिक यातायात दर्ता नियमित गरिरहेका छन् तर अन्य प्रदेश मन्त्रालयले संघ सरकारको परिपत्र अनुसार दर्ता रोकेको खबरमा उल्लेख गरिएको छ। भूमिहीन नागरिकलाई बीमा सुविधाको तयारी शीर्षकमा गोर्खापत्र दैनिकमै अर्को खबर छापिएको छ भने उत्कृष्ट कार्य सम्पादन गर्ने 37 जना सैनिक सुशोभित शीर्षकमा खबर छ। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गर्ने उनीहरूलाई सम्मान गरिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण भएको छ। 8 अप्रेलमा युद्ध विराम भए ता अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एशियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा अस्ति रातिदेखि र हिजो बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमण प्रत्याक्रमले युद्ध विरामलाई खतरामा पारेको भन्दै पूर्व मध्य पूर्वमा शान्ति स्थापना कायम गर्नका लागि कूटनीतिक उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले मध्यपूर्व लामो युद्धका कारण गहिरो संकटमा तानिएको उल्लेख गर्दै त्यसको प्रभाव उक्त क्षेत्रभन्दा बाहिरसम्म पुगेको समेत बताउनु भएको हो र द्वन्द र उत्पीड़नका कारण विश्वभर सन् 2025मा झण्डै 44 लाख मानिसहरू विस्थापित भएका छन्। यो सँगै विश्वभर शरणार्थी वा शरणार्थी शहरको जीवन जिउन बाध्य मानिसहरूको कुल संख्या 4.16 करोड़ पुगेको छ। संयुक्त राष्ट्र संघ शरणार्थी मामिला सम्बन्धी उच्च आयुक्त यूएनएचसीआरको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको छ। मेक्सिकोको आइकोनिक एन्टको रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले एक एक गोल गर्नुभयो। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता दिलाउनुभयो। सोही समूहको दोस्रो खेल अहिले बिहान 7:45 चेक रिपब्लिक र दक्षिण कोरियाको बीचमा हुनेछ। सह आयोजकका रूपमा स्वत विश्वकपमा छनौट भएको क्यानाडा घरेलु मैदानमा पहिलो जीतको प्रयासमा हुनेछ। क्यानाडाको बोस्निया एण्ड हर्ज गोविनासँग प्रतिस्पर्धा गर्दैछ। दुई टोलीले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा उनीहरूको बीचमा पहिलो खेल हुनेछ। 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिहिबार राति भव्य उद्घाटन भयो। पहिलो पटक 3 राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको हो। मेक्सिको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विश्वकपको भव्य उद्घाटन हुँदा गायिका साकिराले प्रतियोगिताको आधिकारिक गीत लेट्स गो प्रस्तुत गर्नुभएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालामा बदनित पूर्व काम गर्नेलाई कार्यवाहीको सुझाव तर चिकित्सकको असहमति।
0: बुझाई कुराकानी कार्टुन लगायतका सामग्रीहरू बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाईफाई 6 राउटर नाम

0: खालको अभ्यास गरिरहनु भएको छ.
1: आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्ड ओभर कसलाई गर्नुभयो, कहाँ ह्यान्ड ओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ. प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ. चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट. त सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ.
0: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
2: यसमा जुन सञ्चालक समिति भनेर जुन कोड गर्नु भएको छ, नेपाल बार एसोसिएसनको तर्फबाट नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, सञ्चालक समितिमा राख्नु पर्ने जस्तो मैले महसुस गरेको छु. कसले बयान गर्दै को विशेषकले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु.
0: फरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रस्तीजीलाई म हार्दिक अनुरोध.
3: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ. पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ. त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन. यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ. जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो तप्नु पर्यो.
4: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ. छोटकरीमा यहाँको विचार
5: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने. डिजिटल फोरेन्सिक अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ. भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ. हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन. पहिला हामीले यो ऐन आउन दिनुपर्छ.
4: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ. यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनुहोस्।
6: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अघि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ. आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ. आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त्यहाँ टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो. किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ. छानबिन गर्ने विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट.
4: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु विचार राख्नको लागि अनुरोध गर्दछु.
7: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु. र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने, ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन, कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट ह्याज टु कन्टिन्यू.
4: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेको यो छलफल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
8: समयमा खरिद नहुँदा देशमा रेबिज विरूद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड़ राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने,
4: राष्ट्रिय प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयक संसदीय समितिमा, बदमाशी गर्ने व्यक्तिहरूलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव, मनसून भित्रिन अझै 1-2 दिन समय लाग्न सक्ने,
8: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद अधीन, भिसा सिफारिशमा छानबिन गर्न पत्रचार,
4: इरान र अमेरिका बीच शान्तिवार्ता टुंगो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह,
8: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिका 2-0 ले पराजित विश्वकप फुटबलमा आज दुई खेल हुने क्यानाडा पहिलो जीतको खोजीमा अमेरिकाले पाराग्वेको सामना गर्ने
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ अर्थमन्त्री स्वर्णिम वागले जसले अहिले संसदीय समितिहरूमा पुगेर पत्रकारहरूले नै माइक्रोसफ्ट वर्ड चलाउन सक्दैनन् कि क्या हो भनेर प्रश्न गर्नुभएको छ बजेटमा केही पन्ना गायब गरिएको भनेर विभिन्न संचार माध्यममा खबर पनि आइराखेका छन् भलै उहाँले 2 रूपियाँ पनि बदमाशी गरेको पुष्टि गर्न सक्ने हो भने आफूले मन्त्री र अरू सार्वजनिक पदबाट छोड्ने भनेर घोषणा नै गर्नुभएको छ एउटा बद्ध कोठा देखाइएको छ कोठाभित्र सोफा छ सोफामा अर्थमन्त्री वागले जस्ता देखिने व्यक्ति अगाडिपट्टि टेलिभिजनमा त्यहाँ फुटबल हेरिराखेको जस्तो देखाइएको छ र एउटा औंला टीभीतर्फ तिर्साउँदै केही भनिराखेको जस्तो देखाइएको छ माथि यस्तो लेखिएको छ के खेलेको यसले यो खेलाडीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो
8: हस्त प्राविधिक साथी रवि थितललाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला
9: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व।
1: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएन को फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, यूट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
2: नेपालमा अपराध अनुसन्धान न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला सञ्चालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
1: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक 2081 के सुधार गर्नु पर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मनपरी गरेको उल्लेख गर्नुभएको छ।
2: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
3: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ। त्यसमाथि पनि गएर कहाँ जान्छौँ भने डिएनए फोरेन्सिक इज नट अबाउट ओन्ली मेडिकल मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त भेटनरी फोरेन्सिक कहाँ छ वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई इन्भाइरोमेन्ट ह्युमन एनिमल डेटा इलेक्ट्रोनिक्स फिजिकल सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन
4: यहाँ सबैलाई नमस्कार म अधिवक्ता गणेश ओली
5: ड्राफ्टिङमै पहिला अल्मलिया देखियो यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिया छ किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो दोस्रो कुरा यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने हो कि तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठूलो ठान्छु केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि कानूनमै प्रत्येक सातवटा प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि आवश्यकता आवश्यकता छ त्यही भएर यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन हजारौं कानून व्यवसायहरू यसमा छ बारले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधि हुनुपर्छ
6: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्रै केन्द्रित हौं भनेर 76 सालमा चाहिँ यो अलिकति साँगुरिएर आयो किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं विकास समिति ऐनको दफा तीनले के भन्छ भन्दाखेरि कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन् प्राइभेटमा पनि हुनसक्छ सरकारीमा हुनसक्छ अरू छन् कि छैनन् त्यस्ता निकायहरू अहिले छैनन् नेपालमा पनि प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता हाम्रो भौतिक पूर्वाधार हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौं प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौं भने केन्द्रमा रहेको दुईटा प्रयोगशालाबाट त्यो सम्भव छैन
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले जैविक डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द
7: सुरुमा डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ
8: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने एउटा समस्या हो प्रशिक्षकको योग्यता कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो 6 महिने तालिमले योग्यता पुग्ने हो कि होइन कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ अब त्यो भनेको कुन पपुलेसन हो द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ कहाँसम्म भेटिएको छ भने थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आएछ जबकि क्वेशन भोइस के हो त भन्दा त्यही क्रिमिनलाइज गर्ने तर्फ पनि क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको

0: अफ जेनेटिक डीएनए को अर अफ एनी सैम्पल यू कलेक्ट त्यसलाई तपाईले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त। यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
1: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुशीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई नमा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेला। यसले दफा पाँच नौमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौ कि छैनौ, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्। काम, कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ। यो भने एकदम भेग हो, विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन संचालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा छ नौमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
2: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
3: यसमा चाहिँ संचालक समिति भनेर जुन कोड जोडेको छ नेपाल बार एसोसिएसनको तर्फबाट, एउटा द्वितीय व्यक्ति एउटा नेपाल बारबाट राखिदिने भयो भने त्यो पनि बेटर हुन्छ। र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने, यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र संचालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँ रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नुहुन्न कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गरिदियो भने राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे। अर्को दफा सातमा यो विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने,
2: सुविधा भनेको तलब हो कि अथवा अर्को के खालको केही उल्लेख पनि छैन,
3: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन। र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन, जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुन सक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलास भने त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
2: धेरै धन्यवाद छ। बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फोरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ, डाक्टर हरियो रसिजीलाई म हार्दिक अनुरोध छु।
4: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर, केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आरोप उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन छ।

0: आजसम्म छैन, आज हामी डिस्कसन गर्दैछौ, यसलाई कानून दिउन त एउटा राम्रैसँग चलोस्, यो राम्रैसँग ढंगले चलोस् भनेर जुन
1: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि, हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन्द जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
0: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन, र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो, अन्य निकायमा हुँदैन भएको होइन है, हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ, पठाउने त त्यही पुलिस त हो नि, अरू अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त, एउटा स्पेसिफाई गरौँ। अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेका कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ, जहाँ टेक्निकल इरहरको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो, कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै उनी चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौं।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु।
2: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन। अहिले यो ऐन भन्यो के भने हामीले क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ। अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्दैछ, डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ, फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ, त्यसको लागि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त्यो थप्ने त थुप्रै छन्। हामी इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, जब कि म फोरेन्सिकको मान्छे होइन उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स, भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ। यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु, के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो भएर त्यो पोइन्ट एउटा थप्नै पर्यो। अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ, स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स बस्दा, त्यो कोडिङ डिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस
1: हेमन्त मल्लजीको थोरै कुरा सुनौ।
3: नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट के भन्थ्यो, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीहरूले बाहिर कता कता हेरेका छौँ। अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी बियरिङ क्यापेसिटी भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ, त्यसो भने
1: कुमलतारमा पनि प्रयोगशाला छ, नेपाल प्रहरीको पनि प्रयोगशाला छ, डाक्टर रुणा तपाईँको नजिक
3: हुनुहुन्छ
1: उहाँ पनि अब प्रयोगशाला भयो, खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो?
3: पुलिसलाई प्रयोगशाला चाहिएको किनभनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ, र म नार्कोटिक्स हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन, केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ त्यो, त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको। तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ, तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
1: सञ्चालन
3: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ, पुलिसको ल्याब छ हाम्रो पाल्साको ल्याब, बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामीले एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ, तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरू ठोकिन्छ कि, उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि
1: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ।
4: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि, जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला, फिङ्गरप्रिन्टको लागि अर्को हुन सक्ला, होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला होइन, सो त्यो सबमा फोकस, त्यसपछि यहाँको जनशक्ति। अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएको छौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन, आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ त्यो रिपोर्ट गर्न, मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल दिँदैन, एनपिएचएलले दिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेनसम्म केही छौँ, यस्तो टिस्यु चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ, त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ कुनै बेगुनालाई यसले सजाय दिएसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले। हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सच्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डिएनएको कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्म पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी होइन। टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर्ड हुनुपर्छ। फोरेन्सिक कहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला, सर्टेन यस्तो यस्तो जनशक्ति हुने तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि त अहिले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्रिड दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आई यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदिएला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त्यहाँ टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म आउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञति पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने, त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ। मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाली पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ ल्याइदिने, त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ, भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई। एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है, जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु। मान्यज्यू,
5: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
1: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
5: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्याचको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेका छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट ह्याज टु कन्टिन्यू, यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
6: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
7: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल डकुमेन्ट्सहरू होइन किर्ती लगायतको कुराहरू, फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफ गार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरीजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरीजहरूको बीचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा मौन छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू, जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सब्मिसनसम्मका कुराहरू, चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आइएसओ आईईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डीएनए परीक्षणलाई चाहिँ इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आईएसओ र इन्टरनेशनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन, एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ, अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत, नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं, अब त्यस्तो तालले चल्दैन। तीनटा बेसिकल्ली तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोलमोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन, मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस, एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक्ट द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ, त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यो त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन, त्यो ग्रस नेग्लिजेन्स, मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
8: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
6: साझाखबर@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
8: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
6: नमस्कार।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: me a extreme energy drink.
1: उनसे मुटु नारी को नी सल्स उसे गरी चो आत्मसत्सन घर देश फरक अनि कहाँ भो नया नेपाल निर्माण मा जुटेका छन् बराबरी हक अधिकार बाट वञ्चित नहुन है कसै गरी
2: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
5: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
4: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
5: विशेष जानकारी एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
4: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736
2: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-601।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: ए चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: मन्जु तिमी त दिदी सान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578852779580।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: किसानको पीडा एउटा छ, त्यो समस्याग्रस्त क्षेत्रमा चाहिँ रोग देखिनुको कारण चाहिँ के हो र किन देखियो?
4: हजुर, यो पनि महत्वपूर्ण क्वेशन हो। वास्तवमा किसानहरूलाई सुसूचित गर्नै पर्ने विषय छ यो। हामीले जान्दै आएको र पढ्दै आएको कुरा र हाम्रो अनुभवले पनि के हो भने, यो मरुवा रोग भन्ने चाहिँ पहाड़ी क्षेत्रको ठूलो समस्या हो। पहाड़ी, मध्य पहाड़ र उच्च पहाड़मा, खास गरेर 1000 मिटर भन्दा माथि 1700-1800 सम्मको मध्य पहाड़ र अझ 2000-2500-3000 मिटर सम्मको पनि उच्च पहाड़मा मरुवा रोग धेरै ठूलो समस्याको रूपमा रहेको छ। साल बसाली आउने रोग हो यो, धेरै पुरानो रोग हो र धान खेतीमा मध्य पहाड़को लागि कम तापक्रम र बढी पानी अथवा सापेक्षी आर्द्रता, जुन हामी ह्युमिडिटी भन्छौं, त्यो 70% भन्दा बढी भयो र तापक्रम पनि कम भएको अवस्थामा चाहिँ यो रोगको बढी समस्या देखिन्छ। यो मरुवा रोग, 3 किसिमका मरुवा रोगहरू छन्। पातमा लाग्ने मरुवा रोग छ, यो आँखा जस्तो कालो त्यो लागेको ठाउँ सुरुमा देखिँदाखेरि आँखा जस्तो देखिन्छ, त्यसपछि त्यो बढ्दै बढ्दै गएर पुरै पातै नोक्सान गर्ने, त्यसले खाना बनाउने प्रक्रियामा नोक्सान गर्ने, समग्र बालीको उत्पादनमा नोक्सान गर्ने हुन्छ। मध्य पहाड़मा चाहिँ बढी पातमा लाग्ने र केही हदसम्म घाँटीमा लाग्ने छ भने, उच्च पहाड़मा चाहिँ घाँटीमा लाग्ने बढी, पातमा लाग्ने केही हदसम्म कम छ। खास गरेर जुम्लातिर जुम्ली मासी धान, जुन किसानहरूले अत्यन्त मन पराउनुहुन्छ, महँगो मूल्यमा बिक्छ, खाना पनि मिठो छ, तर यसमा सबभन्दा ठूलो समस्या भनेको यो मरुवा रोगको समस्या हो। यसमा त्यो पातमा पनि छ र मुख्यतः बालामा पाक्ने बेलामा लागेर सखा पार्छ। तर यो मरुवा रोग मैले भने मध्य पहाड़ी र उच्च पहाड़ी क्षेत्रको बर्खे धान बालीको लागि जब फूल खेल्ने बेलामा चाहिँ तापक्रम कम हुन्छ र पानी निरन्तर परिरहेको हुन्छ र सापेक्षिक आर्द्रता धेरै हुन्छ, त्यतिखेर देखिने रोग हो। कतिपय जातहरू यसलाई यो रोग सहन सक्ने जातहरू पनि छन्, नयाँ जातहरू पनि, पुरानो जातहरूमा व्यापक रूपमा यो देखिएको अवस्था छ। तर अहिले चैते धानमा कसरी देखिन गयो भन्ने कुरा यहाँ मैले जोड्न चाहे, हामीले गरेको एउटा अध्ययनले के भने, जलवायु यो डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेट्रोलोजी भन्छ, जलवायु तथा मौसम विज्ञान विभागले दिएको आँकडा अनुसार गत 30 वर्षको सरदर भन्दा यो वर्ष देशका विभिन्न ठाउँको चाहिँ 30 वटा स्टेसन, वेदर स्टेसनहरूको चाहिँ जलवायुको डेटालाई विश्लेषण गरेर हेर्दाखेरि गत 30 वर्षको सरदर भन्दा यो वर्ष वर्षा अत्यधिक बढी भएको, खास गरेर यो वैशाख जेठमा, र तापक्रम चाहिँ कम भएको, अधिकतम तापक्रम करिब 3 डिग्री। हाम्रो सरदरमा चाहिँ कतिपय जस्तो पोखराको आसपासमा सरदर अधिकतम तापक्रम यो वैशाख जेठको 30 डिग्री थियो भने यो वर्ष 27 डिग्रीको हाराहारीमा रह्यो। कतिपय अरू वेदर स्टेसनमा नि त्यस्तै छ। त्यो हिसाबले चाहिँ अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढी अथवा पानी बढी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो। जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा, फिल्डमा बसिरहेको हुन्छ। यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो, तर बाली थन्काइसकेपछि त्यसका ठुटाहरू, धानका ठुटाहरू अथवा त्यो हिउँदमा बारीतिर फालिएर बसेका परालका नलहरू, त्यसमा सुकेको अवस्थामा पनि यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको हो। र अर्को ठूलो समस्या किसानहरूको चाहिँ हामीले हेर्दाखेरि, हामीले चाहिँ नुवाकोटदेखि लिएर धादिङको यो नीलकण्ठ, त्रिपुरा सुन्दरी र गोर्खाका दरौँदी किनारका फाँटहरू, लमजुङ, तनहुँ, यसै गरी अरू जिल्लाबाट पनि रिपोर्टहरू आइरहेको छ, चितवन, नवलपरासीबाट पनि रिपोर्टहरू आइरहेको छ। यसबाट के देखियो भने प्राय जसो पुरानो परम्परागत स्थानीय जातहरू अथवा धेरै पहिला 60-70 वर्ष पहिला खेती लगाएका जातहरू त्यही नै निरन्तर किसानहरूले खेती गर्दै आउनुभएको कारणले गर्दा यो रोग त्यसको यो रोग सहने क्षमता चाहिँ ह्रास भइसकेको र यो रोगले महामारीको रूप लिएको देखिन्छ। जस्तो CH45 भन्ने जात हामीले धादिङमा हेर्दाखेरि नीलकण्ठमा त्रिपुरा सुन्दरीमा CH45 भन्ने जात खेती गर्नुभएको पाइयो। यो चाहिँ चैते धानको लागि सिफारिस गरिएको नेपालको पहिलो जात हो। 2023 सालमा सिफारिस गरिएको जस्तो आज हामी ठ्याक्कै 60 वर्ष भयो जात सिफारिस भएको। सामान्यतया एउटा जातमा भएको कुनै रोग विशेषलाई सहन सक्ने क्षमता भनेको चाहिँ 10-15 वर्षको लागि म्याक्सिमम 20 वर्षसम्मको लागि हुन्छ। त्यसपछि जलवायु परिवर्तन सँगसँगै ती गुणहरू चाहिँ बिस्तारै ह्रास हुँदै जान्छ भन्ने छ। त्यसले गर्दा पनि यो धेरै पुरानो जात भएको हुनाले यसमा देखियो र अरू पनि कतिपय जातहरू किसानहरूले त्यो सिफारिस औपचारिक रूपमा सिफारिस नभएका जातहरू पनि लगाइराख्नु भएको हुनाले यो समस्या देखियो। नर्मल्ली चैते धान जुन तल्लो पहाड़मा अलिकति न्यानो ठाउँमा देखिन्छ यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। किनभने अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौँ। ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो। त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
3: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे। हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज मुख्य गरी अहिले चैते धान बालीको अवस्था रोगग्रस्त समस्या बारे चर्चा र त्यसका समाधानको पनि कुरा जोडिरहेका छौं। अघि तपाईँले शुरूआतमा चाहिँ मरुवा रोग भनेर जोड्नुभयो, यही कुराकानीको सन्दर्भ अन्तिम गर्दै गर्दाखेरि नेक ब्लास्ट भनेर पनि जोड्नुभयो, यो दुईटै एउटै रोगको रूपमा बुझ्ने हो कि अथवा यहाँ केही फरक छ?
4: यो चाहिँ एउटै रोग हो मरुवा रोग भनेको, तर मरुवा रोगभित्र पनि त्यो रोग गराउने जीवाणुहरू जुन छन् कृषिको कारणले लाग्छ। यो पाइरिकुलेरिया ओरिजी भन्थ्यो पहिला, अहिले म्याग्नोपर्थे ओरिजी भन्ने ढुसीको कारणले यो रोग लाग्छ। र यो रोग चाहिँ तपाईँको धानमा मात्रै नभएर कोदोमा, कागुनोमा, अरू बालीहरूमा पनि लाग्छ। करिब करिब उस्तै नातेदारको त्यो ढुसीको कारणले गर्दा यो रोग लाग्ने हो र नेचर उस्तै हुन्छ धानको, कोदोको, मरुवा रोगको नेचर। मरुवा रोग धानमा 2 किसिमका हुन्छन्, कोदोमा 3 किसिमका हुन्छन्, तपाईँको पातमा लाग्ने, घाँटीमा लाग्ने, औँलामा लाग्ने भने धानमा चाहिँ हामी मुख्यतः 2 किसिमको भन्छौँ, एउटा पातमा लाग्ने रोग, एउटा घाँटीमा लाग्ने रोग। खास गरेर मध्य पहाडमा चाहिँ पातमा लाग्ने अथवा बिरुवाको वृद्धि चरणमा सुरुवाती वनस्पतिक चरणहरूमा चाहिँ पातमा लाग्ने रोगहरू देखिन्छ अथवा नर्सरीमा पनि यो रोगले लाग्यो भने व्यापक क्षति गराउन सक्छौँ। तर अब फुल फुल्ने बेलातिर गएर जुन देखिने घाँटीमा देखिने ठ्याक्क बालाको फेदको चाहिँ औँला आँख्लामा देखिएर अनि त्यहाँबाट बढ्दै बढ्दै गएर त्यो बालालाई सुकाइदिने खालको जुन रोग छ त्यो चाहिँ दाना भरिने बेलामा अथवा फुल खेल्ने बेलामा देखिन्छ। यो चाहिँ घाँटीमा लाग्ने मरुवा नेक ब्लास्ट, यसको यो रोग लगाउने जीवाणु चाहिँ एउटै हो।
3: भनेपछि तपाईँहरूले किसान जो प्रभावित हुनुहुन्छ अथवा जसको चाहिँ खेतमा यो रोग लागेको छ त्यसलाई प्रत्यक्ष रूपमा अवलोकन गर्नुभयो कि या प्रयोगशालामा चाहिँ त्यसरी नापजाँच गर्नुभयो त?
4: यो चाहिँ हामीले प्रत्यक्ष खेतमा, किनभने यो चाहिँ कमन सामान्य हिसाबमा यो साधारण विज्ञान मतलब प्राविधिकले चिन्ने चाहिँ रोग हो, त्यसले गर्दा यसलाई प्रयोगशाला परीक्षण गरिराख्नुपर्ने जरुरी छैन। तैपनि हामीले प्रयोगशाला परीक्षण पनि गरिरहेका छौँ र यो चाहिँ मरुवा रोग भन्ने पुष्टि भइसकेको छ। विभिन्न ठाउँबाट स्याम्पलहरू ल्याएर हाम्रो क्षेत्रीय प्रयोगशालाहरूमा पनि हेर्नु भएको छ, पोखरामा, यहीँ हामीले कुमलटारमा पनि हेर्दाखेरि यो मरुवा रोग भन्ने पुष्टि भइसकेको छ। अब यसको लागि अलिकति अब अर्को वर्ष चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने खास गरेर बिउमा चाहिँ छ।
3: भनेपछि किसानहरूले तपाईँहरूसँग कस्तो गुनासो गर्नुभयो, त्यो रोग कति दिनको चाहिँ अन्तरमा लाग्यो, देखियो, किसानले किन थाहा पाउनु भएन?
4: यो चाहिँ एकदम यो पनि महत्वपूर्ण प्रश्न छ। जो किसानले अहिले यो समस्यासँग जुधिराख्नु भएको छ, यो भोगिरहनु भएको छ, उहाँहरूले पनि सुनिरहनु भएको छ होला, उहाँहरूलाई उहाँहरूकै भनाइ सापट्टि लिँदाखेरि के हो भने अघिल्लो साँझसम्म धान एकदम ठिक छ, सर्लकै निकाल्यो, यो वर्ष मौसम पनि राम्रो भयो, नियमित पानी पनि परिराखेका हुनाले अब सिँचाइ राम्रोसँग नभएको ठाउँमा पनि चैते धानको उत्पादन चाहिँ अहिले राम्रो लिन सकिने भयो भनेर किसानहरू खुसी हुनुहुन्थ्यो। 81 भोलिपल्ट जाँदाखेरि चाहिँ आधाभन्दा बढी चाहिँ बोटहरू बालाहरू सुकेको, अघिल्लो दिन एउटा दुईटा देखिएको ठाउँमा भोलिपल्ट पुरै सुकेको, त्यो हिसाबले चाहिँ सखा भएको। जसरी हामीले कोरोना कालमा यत्रो महामारी विश्वभरमा लाखौं मान्छेहरू मरे, होइन अघिल्लो दिनसम्म ठिकै हिँडिराख्नु भएको मान्छे भोलिपल्ट बेच्नुभयो अरे भन्ने पनि सुनियो, ठ्याक्कै यो त्यस्तै महामारीको रूपमा देखियो। र एकै रातमा यसले चाहिँ 80% देखि 100% नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौँ। त्यसले गर्दा यो चाहिँ 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन। जहाँ अलिअलि दुई चारवटा देखियो, छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। त्यो हिसाबले चाहिँ हामी गयौँ, हेर्दाखेरि उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको दुई दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ, है त्यो स्थिति छ। त्यसले गर्दा अब अहिले त म अब भन्न सक्दिनँ, यो सिजनमा चाहिँ लगभग अब जसकोमा रोग देखियो उहाँहरूको सुकिसक्यो होला। यो रोग देखिनुभन्दा ठ्याक्क अगाडि कसैको चाहिँ दाना भरिसकेको भए उहाँहरूको आधा आधी जस्तो अथवा त्योभन्दा बढी पनि उत्पादन आउन सक्छ, लिन सक्नुहुन्छ। अन्यथा कतिपय ठाउँको कतिपय किसानहरूको त 100% पनि नोक्सान भएको हामीले देख्यौँ प्रत्यक्ष।
3: भनेको अब यसै हप्ता पनि कतिपय किसानहरूको खेतमा चाहिँ चैते धान बाँकी होला, भित्र्याउन बाँकी नै छ होला, हरियै पनि कतिपय ठाउँमा होला, बाला झुलिरहेका होलान्। यस्तो रोगको चाहिँ संक्रमण तपाईँहरूले पुष्टि गर्नुभयो, रोग चाहिँ देखिसक्यो, धेरै वर्ष पछाडि अहिले यसरी 81 ब्लास्ट रोग, नेक ब्लास्ट रोग भनेर मरुवा रोगकै रूपमा बुझौँ आयो भनेर भन्नुभयो। अब जो बचे खोचेको छ कसरी जोगाउने त?
4: हजुर, अब यो तपाईँको चाहिँ पहाड़ी क्षेत्रमा त नियमित हरेक वर्ष देखिने गरिएको जात रोग हो यो। अब जुम्ली मार्ची जस्ता जातहरूमा कतिपय सालमा सखापी हुने गरेर पनि नोक्सान गर्ने गरेको थियो। मध्य पहाड़मा पनि जस्तो माछापुछ्री 3 जस्तो जातहरूमा कास्कीको त्यसले चाहिँ सखापी पनि पार्ने गर्छ कुनै वर्ष अनुकूल वातावरण 81 भइदिँदाखेरि। अब यो वर्ष अब अहिले चैते धानमा जुन देखियो यो चाहिँ पहिलोचोटि रिपोर्ट भएको यो स्केलमा, त्यसले गर्दाखेरि पनि अलिकति समस्या किसानहरूलाई धेरै नै मर्का परेको स्थिति देखियो। अब अहिले किसानहरू जसले अलिकति चैते धान ढिला लगाउनु भएको थियो, जसले अलिकति छिटो लगाउनु भएको थियो र उहाँहरूको उम्कियो, जति उत्पादन लिनुभयो उहाँहरूले अब उत्पादन लिइसक्नुभयो होला, तर यो बीचमा जुन अब लगातार पानी परेपछि 4-5 दिनसम्म खडेरी जस्तो भयो, त्यसपछि ह्युमिडिटी चाहिँ घटेन तर तापक्रम अलिकति बढ्दियो, ठ्याक्क त्यो चैते धानलाई उपयुक्त तापक्रम सबै म्याच गरेर यो रोग बढी देखियो। तपाईँको अब अलिकति ढिलो लगाउनु भएको किसानहरूको जसको भर्खर बाला निकाल्दै गरेको अवस्था छ, त्यो अवस्थामा चाहिँ उहाँहरूले अलिकति रासायनिक विषादी बाहेक अरू विकल्प त छैन। रासायनिक विषादी मुख्यतः अहिले बजारमा आएको चाहिँ एउटा नेटिभो भन्ने छ फङ्गिसाइड, अर्को टिल्ट भन्ने पनि छ, टिल्ट भन्दा पनि अझ नेटिभो इफेक्टिभ छ। अझ दुइटै मिलाएर अल्टरनेट गरेर मिसाएर होइन कि अब एक 4-5 दिनको अन्तरालमा एकपटक नेटिभो अर्कोपटक टिल्ट अर्कोपटक नेटिभो गरेर 3-4 चोटि छर्किन छर्न सक्यो भने यसको चाहिँ नियन्त्रण गर्न सकिन्छ। तर अब कति ठुलो एरियामा छ, किनभने थोरै एरियामा छ भने उहाँले छरेर पनि वरिपरि सबै अरूको सखा भएको छ भने कन्ट्रोल गर्न गाह्रो होला। त्यसले गर्दा अझै पनि यदि भर्खर दुध बस्ने अवस्था अथवा भर्खर फुल खेल्दै गरेको अवस्था कसैको छ भने अझै पनि किसानहरूले यो विषादी छर्न सक्नुहुन्छ, तर मलाई लाग्छ धेरै किसानहरूको चाहिँ अहिले सुकिसकेको अवस्था छ।
3: भनेपछि उत्पादनमा पनि फरक पर्ने जोखिम देखियो चैते धान बालीको?
4: पक्कै पनि, उत्पादन त अहिले हामीले जहाँ जहाँबाट रिपोर्ट भएको छ त्यो ठाउँको हेर्दाखेरि चाहिँ आधाभन्दा बढी उत्पादन, अब राष्ट्रिय रूपमा भन्दाखेरि चैते धानको चाहिँ उत्पादन बढी हुन्छ बर्खे धानको अथवा नर्मल सामान्य अवस्थाको बर्खे सिजनमा खेती गर्ने धानको उत्पादन अहिले हाम्रो राष्ट्रिय औसत 4.1 टन प्रति हेक्टर छ भने चैते धानको मात्रै चाहिँ करिब 5 टनको हारिमा 4.9-5 टनको हारिमा हाम्रो उत्पादन छ। तर अहिलेको चैते धानको त्यो हाम्रो एरिया हेर्दाखेरि झन्डै आधाले उत्पादन घट्ने अनुमान चाहिँ हामी गर्न सक्छौँ।
3: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे। तपाईँले भने जस्तै चैते धानमा चाहिँ समस्या आयो, विशेष गरी रोग, तर मौसम कस्तो हुनु पर्थ्यो भनेर किसानलाई चासो छ।
4: यो सबैभन्दा तपाईँको सिंचित अवस्था हो, सिंचित अवस्थाको खेतमा यो रोगको अलिकति यसलाई व्यवस्थापन गर्न सक्ने अरू पनि तरिकाहरू, किनभने नियमित खेतमा पानीको व्यवस्था गर्न सकियो भने आधा सेन्टिमिटर पानी तलाएर राख्न सकियो भने यो रोगको समस्या अलिक कम गर्न अलिकति व्यवस्थापनमा अलिकति कम गर्न सकिने थियो। तर अब त्यो छैन, सुक्खा खेत छ, बाली त्यसै पनि अलिकति संवेदनशील भएको हुन्छ, फूल खेल्ने बेलामा झन् पानी चाहिएको हुन्छ, त्यही बेलामा अब तपाईँको आकाशबाट नियमित पानी परिरहेको छ, त्यसले ह्युमिडिटी बढायो, तर बोटलाई आवश्यक पर्ने पर्याप्त चिस्यान पुगेन, बोट चाहिँ संवेदनशीलै छ बिरुवा चाहिँ, त्यो अवस्थामा रोगको प्रकोप देखिनु स्वाभाविक हो। अब सामान्यतया चैते धानमा अब हामीले अब मौसमलाई मात्रै दोष दिनु भन्दा मौसम त हाम्रो नियन्त्रणमा नभएको हुनाले मौसमलाई मात्रै दोष दिनु, किनभने यो त अनप्रेडिक्टेबल छ नि, हामीले अनुमान गर्न सकिन्न, त्यो हिसाबले चाहिँ हामीले नयाँ अलिकति रोग अवरोध रोग प्रतिरोधी जातहरू लगाउनतिर नै हामी किसानहरूलाई अनुरोध गर्न चाहन्छौँ।
3: त्यो भनेको अब आउँदो वर्षदेखि चाहिँ ध्यान दिनुपर्ने भयो।
4: अब यो वर्ष त अब जे हुनु भइहाल्यो, यसको चाहिँ छैन, अब राज्यले सम्भव छ भने यसको क्षतिको राम्रोसँग आकलन गरेर किसानहरूलाई कसरी हुन्छ उचित क्षतिपूर्ति दिने, अथवा किसानहरूले पनि कसैले जसले अब बिमामा जोडिनु भएको छ अथवा अरू कुनै परियोजनाहरू मार्फत जोडिनु भएको छ भने परियोजनाबाट नै कुनै सपोर्ट होला कि होला, स्थानीय सरकारहरूले सपोर्ट गर्लान्, राज्यले सकेसम्म किसानहरूलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था चाहिँ हामीले फिल्डमा हेर्दा पायौं। तर अर्को वर्षको लागि चाहिँ कम्तीमा यो अवस्था नआओस् भन्नको लागि अब मौसम हामीले सोचे जस्तो नहुन पनि सक्छ, हुन पनि सक्छ, अनुकूल वातावरण पनि होला, अर्को वर्ष रोग कति पनि नदेखिन पनि सक्ला, तर अब त्यो हाम्रो हातमा नभएको कारणले गर्दा हामीले गर्न सक्ने भनेको चाहिँ यो रोग अवरोधी नयाँ जातहरू, किनभने चैते धानको लागि थुप्रो जातहरू सिफारिस भएका छन्, जस्तै अब हरिनाथ एक भन्ने जात छ, यो हुन त यो पनि बीस वर्ष पुरानो भइसक्यो, तैपनि अहिले पनि किसानहरूले हरिनाथ एक जात चाहिँ व्यापक रूपमा लगाइराख्नु भएको छ र यसमा अहिलेसम्म यो रोग देखिएको छैन। यो छिटो पाक्ने जात हो, छिटो पाक्ने जात भएको हुनाले यसको दुईटा फाइदा छन्, एउटा तपाईँको कुनै समय धेरै सुक्खा पर्यो भने पनि यसले तपाईँको त्यो फूल खेल्ने बेलामा भएको जुन सुक्खा खडेरीलाई चाहिँ जेठतिर पर्ने खडेरीलाई चाहिँ यसले छल्न सक्छ र उत्पादन लिन सक्छ यो छिटो पाक्ने भएको हुनाले। अर्को छिटो पाक्ने भएको हुनाले फाइदा के छ भने त्यो ठ्याक्क पाक्ने बेलामा अरू असारमा पाक्ने बेलामा चाहिँ निरन्तरको झरीले गर्दा राम्रोसँग सुकाउन नपाउने राम्रोसँग पाक्न नपाउने समस्याबाट पनि यो चाहिँ अलिकति अगाडि त्यो मनसुन सुरु हुनुभन्दा अगाडि नै पाक्ने भावनाले त्यसबाट पनि बच्न सकिन्छ। त्यसले गर्दा यो हरिनाथ एक चाहिँ एउटा राम्रो विकल्प हुनसक्छ। तर त्योभन्दा पनि अझ पछि आएका नयाँ जातहरू छन्, हरिनाथ चार छ, यो सुक्खामा पनि राम्रो हुन्छ, अर्को हरिनाथ छ छ, हरिनाथ छ चाहिँ तपाईँको मसिनो छ र यो चैते धान सामान्यतया किसानहरूले खेती गर्नलाई अलिकति कम रुचि राख्नुको कारण चाहिँ चैते धानको स्वाद चाहिँ त्यो गुणस्तर चाहिँ अलिकति कम भएर पनि हो, किनभने यो प्रायः सब मोटा धानहरू मात्रै छन्, मसिनो खालको धानहरू नभएको कारणले पनि हो, तर हरिनाथ छ चाहिँ मसिनो खालको छ र उत्पादन पनि राम्रो छ, यो राम्रो मूल्यमा बजारमा बिक्री हुन सक्ने भएको हुनाले हरिनाथ छ एउटा विकल्प राम्रो हुनसक्छ। त्यस्तै अर्को चैते तीन, चैते चार, चैते पाँच भन्ने जातहरू छन्, यिनीहरू पनि चैते धानको लागि राम्रो हुन जातहरू हुन्।
3: यो भयो किसानहरूले अब अर्को वर्ष माघ फागुन पछाडि चैते धान बालीको चाहिँ तयारी गर्दै गर्दाखेरि ध्यान दिनुपर्ने एउटा विषयलाई हामीले यो कुराकानीमा जोड्यौं। खास गरी फागुन चैत यता र अहिले जेठको अन्तिमसम्म आइपुग्दाखेरि चैते धानमा किसानहरूले अरू केही गुनासा गर्नुभयो कि, नयाँ त्यस्ता यो रोग बाहेकका जोखिमहरू देखिए कि, अथवा अब भण्डारणसम्म पुग्दाखेरि के कुरामा चाहिँ ध्यान पुर्याउने त?
4: होइन, अरू त्यस्तो गुनासो त थिएन, यो वर्ष चैते धानको उत्पादन राम्रो हुन्छ भन्ने नै किसानहरूको आशा अपेक्षा थियो, तर चाहिँ अकस्मात यो महामारी आइदियो। अब जो किसानले जति उत्पादन लिनुभयो त्यसलाई चाहिँ अलिकति अब यो फेरि यो चैते धानको मुख्य समस्या नै किसानहरूले भोग्ने गरेको नियमित भोग्ने गरेको समस्या चाहिँ यो थन्क्याउने बेलामा पानी परिराख्ने भएको हुनाले कहिलेकाहीँ राम्रोसँग सुकाउन नपाउने अनि पछि भण्डारणमा पनि छिटै बिक्री गर्न सकियो अथवा छिटै सुकाएर थन्काउन सकियो भने मात्रै यसलाई जोगाउन सकिने, नत्र भण्डारणमा विविध समस्या भएको हुनाले जहिले पनि किसानको गुनासो त्यो रहने गर्छ। त्यसले गर्दा हामीले चाहिँ किसानहरूलाई के सल्लाह दिन्छौँ भने अलिकति दिन हेरेर घाम लागेको घमाइलो दिन पारेर राम्रोसँग सुकेपछि अनि चैते धान काट्नुहोस्, अरू त्यस्तो अब धेरै समस्याहरू किसानको गुनासो त्यति थिएन, यही रोग हो मुख्य अहिलेको समस्या।
3: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अब बर्खे धानबालीमा किसानले गर्नुपर्ने तयारी बारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: श्री धाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो चैते धानबालीमा मरुवा रोग र रोग फैलिनुको कारणबारे कुराकानी। मनसून भित्र नै तर्खरमा छ, धेरै किसान बर्खे धानबालीको तयारीमा हुनुहुन्छ। किसानले अब कस्तो तयारी गर्ने? फेरि नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
3: हजुर, अब अहिले ठ्याक्क अब हाम्रो बर्खे धान बालीको मुख्य नेपालको प्रमुख बाली बर्खे धान त्यसको पनि मुख्य सिजन बर्खे धान बालीको चाहिँ सिजन शुरू हुने बेला भएको छ। र अहिले सबैभन्दा ठूलो किसानले ध्यान दिनुपर्ने कुरा त अब बिउ नै हो। राम्रो उपयुक्त जातको बिउ बेलैमा जो गरेर त्यो लगाउने भन्ने हो। र यो वर्षको चाहिँ मौसमी पूर्वानुमान हेर्दाखेरि यो वर्ष चाहिँ हुन त अहिलेसम्म निरन्तर पानी परिरहेको छ, यो वर्ष राम्रो मौसम होला जस्तो सामान्य मान्छेलाई लाग्छ। तर विगतका वर्षहरूमा भन्दा अहिले चाहिँ जलवायु मौसमी पूर्वानुमानहरू चाहिँ अलि मिल्दै गएका छन्। र यो वर्षको पूर्वानुमानले के भन्छ भने सरदर भन्दा वर्षा कम हुने, तापक्रम बढ्ने, अधिकतम तापक्रम पनि न्यूनतम तापक्रम पनि बढ्ने र वर्षा कम हुने भनेर पूर्वानुमान गरिएको छ। र यो एल निनो भन्छ, यो चाहिँ प्रशान्त महासागरबाट पूर्वी दक्षिण पूर्वी सागरबाट आउने पानी चाहिँ पानीयुक्त त्यो बाष्पयुक्त जलवाष्पयुक्त हावा जुन छ त्यो चाहिँ त्यसको कारणले गर्दा हाम्रो यो मौसममा परिवर्तनहरू आउने देखिएको छ। त्यसले गर्दा अलिकति किसानहरूले ध्यान दिनुपर्ने कुरा छ। हाम्रो नियमित जसको सिँचाइ छ उहाँहरूले चाहिँ नियमित सधैँ लगाउने समयमा नै धान लगाउनु, धान खेतीको तयारी गर्न सक्नुहुन्छ। जसको सिँचाइ छैन, आकाशीय खेतीमा भर पर्नुहुने किसान गर्नुपर्ने किसानहरूले चाहिँ यसमा अलिकति विचार गर्नुपर्ने छ। र धानको बियाड राख्ने बेलामा अब कस्तो किसिमको जातहरू खोज्ने लगाउने भन्ने कुरामा अलिकति ध्यान दिनुपर्ने छ। अब सुक्खा पक्कै पनि यसमा सुक्खा सिजन हुन्छ भन्ने पूर्वानुमान भइसकेको छ। त्यसले गर्दा सुक्खा सहने जातहरू सुक्खा एकदेखि लिएर सुक्खा छसम्मका जातहरू छन्, त्यसमा अलिकति बढी सुक्खा दुई सुक्खा तीन जातहरू छन्। यसको बिउ हाम्रो राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र उहाँहरू मार्फत विभिन्न सहकारी कृषक समूहहरूले उत्पादन गरिराख्नु भएको छ, त्यहाँबाट हामी अझै पनि प्राप्त गर्न सक्छौँ। अहिले तराईमा धानको बियाड राख्ने बेला लगभग भयो, पहाडमा पनि उच्च पहाडमा त अब ढिला भइसक्यो। उच्च पहाडको लागि केही जातहरू छन्, जस्तो अलिकति सुक्खाको लागि छुम्रोङ भन्ने जात राम्रो छ, उच्च पहाडी 1500-1600 भन्दा माथिको लागि। अब जुम्ला क्षेत्रको लागि चन्दनमा तीन अलिकति राम्रो देखिएको छ। तर मध्य पहाडको लागि अब हाम्रा अलिकति सुक्खाको लागि कुमल 10 भन्ने जात राम्रो छ। अब अलिकति सिन्चित ठाउँ हो भने सुक्खा क्षेत्रको लागि कुमल बासमती 16 पनि, किनभने अलिकति छिटो पाक्ने भएको हुनाले जुन पछि बाला भरिने बेला दुध भरिने बेलामा फुल खेल्ने बेलामा अलिक सुक्खा पर्न सक्छ भने त्यस्तो ठाउँको लागि कुमल बासमती 16 पनि उपयुक्त छ। किनभने यसले पनि तपाईँको चाहिँ त्यो सुक्खालाई छल्न सक्छ छिटो पाक्ने भएको हुनाले। र अरू सामान्य सिन्चित क्षेत्रको लागि कुमल 12, कुमल 14, कुमल 15, कुमल 16, कुमल 11 यी जातहरू छन्। कुमल 18 यी जातहरू छन् पहाडी क्षेत्रको लागि। तराई क्षेत्रको लागि हजुरको चाहिँ अब मसिनोमा चाहिँ अब यो अहिले सबैभन्दा बढी चलेको हरिनाथ छ भन्ने जात छ। सुक्खाको लागि मैले अघि नै भने यो सुक्खा धान सुक्खा एकदेखि छसम्मको अलावा बहुगुणी धान 1 र 2 भन्ने पनि छ तराईको लागि। अहिले यिनीहरूको पनि निकै माग छ, अब यसको बिउ पनि प्रशस्त मात्रामा उपलब्ध छ। बहुगुणी 2 खास गरेर यसमा सुक्खा र डुबान दुवै सहन सक्ने गुणहरू छ। अब हामीले सुक्खा हुन्छ भन्दा भन्दै पनि कहिलेकाहीँ अकस्मात आधी घुप्टे वर्षाहरू भइराखेका छ, अहिले पनि हामीले फिल गरेका छौँ। एकै आधी घण्टा 15 मिनट आधी घण्टा पानी पर्ने भरेर पानी पर्ने आधी घोप्टिए जस्तो, अनि ठ्याक्कै दिनभरि 2-3 दिनसम्म पनि त्यो डुबान हुने त्यस्तो अवस्था पनि देखिएको छ। त्यस्तो अवस्था आइहाल्यो भने पनि यो बहुगुणी धान 1-2 राम्रो छ। अर्को डुबान सहने जातहरू पनि छन् केही, जस्तो गङ्गासागर 1, गङ्गासागर 2 भन्ने जातहरू छन्। त्यस्तै हजुरको चाहिँ अब यो सोना मसुली सबवान तामा मसिली सौवन भन्ने जातहरू पनि छन्। यिनीहरू डुवान सहने क्षेत्रको लागि पनि उपयुक्त हुन्छ। अब अलिकति असिंचित खालको क्षेत्रको लागि राधा 12 राधा 4 अलिक पुरानो हो, तैपनि राधा 13 14 यी जातहरू उपयुक्त छन् भने जतिखेर पनि हामीले चाहेको बेलामा सिँचाई गर्न सक्ने ठाउँको लागि चाहिँ अहिले हरिनाथ 6 हरिनाथ 5 तरहरा 2 यी जातहरू मसिनो पनि राम्रो छ। बासमतीमा तपाईँले सुगन्धित धान 1 छ। स्थानीय जातहरू पनि छन् कतिपय, यस्तो ललका बासमती, शुद्ध धान, काला नमक, यी जातहरू छन्। बढी मूल्यमा बिक्री गर्न सकिन्छ। मुख्यत अहिले उपयुक्त जातको आफ्नो क्षेत्रलाई सुहाउँदो जातको चाहिँ बिउको जो गर्ने नै सबभन्दा महत्वपूर्ण कुरा हो किसानले।
2: ओ डाक्टर घिमिरेज्यू, तपाईँले बर्खे धानबालीको खेती तयारी गर्नु पूर्व चाहिँ अलिकति जात छनौटमा चाहिँ किसानले ध्यान दिनु पर्यो भनेर भन्नुभयो। अघि हामीले चैते धानको प्रसंग जोड्यौं र कतिपय जिल्लामा चाहिँ रोग लागेको चाहिँ सन्दर्भलाई पनि जोड्यौं। अब त्यो रोग लागेको क्षेत्र पनि छ, अब लगत्तै किसानहरूले चैते धानबाट त लाभ लिन सक्नु भएन, जसले समस्या भोग्नुभयो बर्खे धानको तयारी गर्नुहुन्छ, त्यो ठाउँको जग्गा जमिन, त्यो रोगग्रस्त ठाउँ जमिनलाई जुन उपयोग गर्नुपर्ने हो, अब चाहिँ के कुरामा ध्यान दिएर बर्खे धानबालीको चाहिँ तयारी गर्ने त?
3: बर्खे धानबालीको लागि त्यही त मैले भने, पहाड़ी क्षेत्रमा जहाँ अहिले तल्लो पहाड़मा यो टारहरूमा जुन चैते धानमा मरुवाहरू देखियो त्यो ठाउँमा उहाँहरूले चाहिँ यो परालहरूलाई अलिकति राम्रोसँग व्यवस्थापन गर्नु, जता पाए उता फालिदिनु भएन, किनभने त्यहाँ प्रशस्त मात्रामा यो मरौरोगका जीवाणुहरू बसिराखेको हुन्छ, त्यो बर्खे धानमा पनि सर्न सक्ने हुन्छ। हुन त अब त्यो ठाउँमा बर्खे धानको बेलामा अलिकति तापक्रम चाहिँ बढी हुने भएको हुनाले अब सुरुमा तपाईँले अब वनस्पति चरणमै अब त्यो गाँझ हाल्ने बेलामै पातहरूमा पनि त्यसको लक्षण देखिनुभयो भने हामीले नियन्त्रणका उपायहरू रासायनिक तिर पनि हामी जान सक्छौँ। होइन भने एकैचोटि फुल खेल्ने बेलामा देखियो भने पनि रासायनिक नियन्त्रणको उपायहरूमा जानुपर्ने जरुरी छ। मुख्यत अहिले पहाड़ी क्षेत्रमा त्योभन्दा यो तल टारभन्दा माथि मध्य पहाड उच्च पहाड़हरूमा चाहिँ बढी समस्या हो यो बर्खे सिजनमा मरुवा रोगको। तराईतिर यो मरुवा रोगको त्यति समस्या हुँदैन किनभने तापक्रम बढी हुन्छ, त्यसले गर्दा तराईमा त्यति समस्या हुँदैन। किसानहरूले अब अरू अब ध्यान दिनुपर्ने भन्ने कुरा त अब मैले
2: तपाईँले भने जस्तै जग्गा जमिनको चाहिँ व्यवस्थापनमा एउटा ध्यान दिने, त्यसै गरी खेतको आफ्नो भू बनोट क्षेत्र चाहिँ कस्तो छ त्यही अनुसारको चाहिँ बिउ छनौट गर्ने, यो आवश्यकता चाहिँ किन पर्ने हो?
3: होइन यो त अब किनभने हरेक जात अब हामीले परीक्षण गरेर कुन हावापानीको लागि यो जात उपयुक्त छ भनेर धेरै वर्ष परीक्षण गरेर यो जात सिफारिस गरेका हुन्छौँ, उन्मोचन गरेका हुन्छौँ। त्यो हिसाबले हामीले जुन आवापानीको लागि भनेर सिफारिस गरेको छ त्योभन्दा अरू क्षेत्रमा लगाउने बित्तिकै यसमा विविध समस्याहरू आउन सक्छन्। हामीलाई समस्या भएको आइराखेको कारण पनि त्यो हो, धेरै पुरानो जातहरू अथवा गलत ठाउँमा प्रयोग भएको कतिपय अब तराई क्षेत्रको लागि सिफारिस भएका वर्णशंकर धानहरू किसानहरूले किनेर एग्रोबेटबाट किनेर पहाड़तिर पनि लगाइराख्नु भएको अवस्था छ। त्यस्तो अवस्थामा अकस्मात यस्तो समस्याहरू आउन सक्छ, यो त एउटा रोगको समस्या भयो, यो बाहेक अरू थुप्रै अन्य समस्याहरू पनि हुन सक्छन्। त्यसले गर्दाखेरि जात छनौटमा त पक्कै पनि ध्यान दिनु परिहाल्यो, अर्को चाहिँ अब धानबाली पक्कै पनि अब यो बर्खे बाली हो, यसले बढी पानी मन पराउँछ, बढी मलजल मन पराउँछ, अब त्यो कति त्यो मलजल सहन सक्ने मल कति सहन सक्ने जात छ, यसको सिफारिस मलको मात्रा उपयुक्त मात्रामा राम्रोसँग जग्गा तयार गरेर सन्तुलित रूपमा रासायनिक मल पनि प्रयोग गर्न सकियो, गोबर मल पर्याप्त मात्रामा प्रयोग गर्न सकियो भने बिरुवा चाहिँ स्वस्थ हुन्छ, रोगसँग लड्ने क्षमता बढ्छ, किसानहरूले अलिकति नयाँ जात त्यसै पनि रोग प्रतिरोधी हुन्छ, त्यो सबै कुराहरू एकीकृत रूपमा गर्नुपर्ने हुन्छ।
2: एकीकृत व्यवस्थापन, किसानहरूले ध्यान दिनुपर्ने कुरा, राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले यो कुराकानीमा जोड्नुभयो। अब चैते धान प्राय किसानहरूले थन्काइसक्दा भण्डारण गरिसक्दाखेरि बर्खे बालीको धान रोपाई गर्नुपर्ने अवस्था छ, मनसून ढिलो चाँडो भित्रिएला, कति लामो अवधिसम्म चाहिँ क्षेत्रगत रूपमा चाहिँ अब रोपाई गर्ने कामलाई चाहिँ निरन्तरता दिन सकिएला त?
3: हजुर, यो पनि अब धेरै किनभने हामीले बर्खे बाली भनेको असारमा अथवा साउनमा रोप्ने अनि कार्तिक मङ्सिरमा काट्ने हाम्रो परम्परागत जुन थियो, अहिले नयाँ जातहरूले गर्दा नयाँ जातहरू पहिलाभन्दा छिटो पाक्ने त्यसको बाली चक्र त्यसको बाली अवधि छोटो भएको कारणले गर्दा कतिपय जातहरू चाहिँ हामीले अलिकति पछाडिसम्म पनि खेती गर्न सक्छौँ। हुन त समग्रमा धान खेती अब नेपालमा बर्खे मात्रै नरहेर हामीले चैते धानको यत्रो कुरा गर्यौँ. अर्को चाहिँ पहिला हाम्रो अलिकति तल्लो पहाड टारहरूमा चाहिँ घैया धान खेतीको पनि चलन थियो. अहिले घैया धान चाहिँ गन्जाउने अवस्थामा छ. त्यसमा पनि यो मरुवा रोगको समस्या कता कति हिजो मलाई चाहिँ हाम्रो धादिङको साथीहरूले चाहिँ सल्यान टारमा धेरै घैया खेती हुन्छ त्यहाँबाट स्याम्पलहरू पठाउनु भएको थियो. त्यसमा चाहिँ ध्यान दिनुपर्ने छ भने अब यो बर्खे सिजनमा हामीले रोप्ने भनेको चाहिँ अब अहिले उपयुक्त बिउ राख्ने बेला हो. तर हामीले तराई क्षेत्रमा यदि मौसम ढिला हुन गयो भनौँ अब यसरी नै पानी पर्ने क्रम रहिराख्यो भने त हामी एउटा अनुमान गर्न सकौँला समयमै रोप्न सकिन्छ भनेर अब हाम्रो चाहिँ भोलि सुक्खा खडेरी राम्रै पर्यो अथवा चाहिँ हाम्रो ट्युबवेलबाट पनि पानी आउन नसक्ने अवस्था आयो भने त्यसको अवस्थामा चाहिँ हामी त्यसलाई रोप्ने कामलाई चाहिँ हामी एक महिनासम्म पनि पछाडि सार्न सक्छौँ. भनेको साउनको अन्तिमसम्म रोपाइँ गर्न सकिन्थ्यो भने भदौको पन्ध्रसम्म पनि रोप्न सकिने नयाँ जातहरू छन् जुन छोटो अवधिमा तयार हुने जातहरू छन्. त्यसलाई हामी साउनको आधा आधी अथवा साउनको पन्ध्र बीससम्म पनि बिउ राखेर भदौको 10-15 पनि रोप्न सकिने अवस्था छ. तराईको लागि भने पहाडको लागि चाहिँ हामी साउनभरिमा रोप्न सक्छौँ. साउनको अन्तिमसम्ममा त्यसको लागि साउनको सुरु पहिलो हप्तासम्म बियाड राखिसक्नुपर्छ. सामान्यतया बियाडमा हामीले अहिले नै बियाड राख्यौँ, जेठमै बियाड राख्यौँ. तर रोप्ने बेलामा पानी भएन त्यसले गर्दा हामीले 2 महिनाभन्दा बढीको बिउ रोप्नुपर्ने अवस्था आयो भने एक त त्यो रोप्न नै नपाउने अवस्था हुनसक्छ, बिउ त्यतिकै खेर जानुपर्ने अवस्था हुनसक्छ भने अर्को रोप्नलाई भर पानी आइयो र रोपिहालियो भलसपेर भने पनि त्यसको उत्पादकत्व चाहिँ घट्छ. किनभने बिरुवा चाहिँ हामीले 20-25 दिनको बिरुवा सबैभन्दा उपयुक्त भन्छौँ. त्यो हिसाबले पनि हामीले अब मौसमको पूर्वानुमानलाई हेरेर सामान्यतया अहिले 1 हप्ता 15 दिनको पूर्वानुमान भइराखेका हुन्छ. त्यो हेरेर पनि हामीले बियाड राख्नलाई हतारिनु हुँदैन. आफ्नो जात कति छिटो पाक्छ, आफूले लगाउन खोजेको जात जस्तो कुमल बासमती 16 जस्तो जात हो भने अरूभन्दा 1 महिनै छिटो पाक्छ. त्यसले गर्दा 1 महिना ढिलो बिउ राख्दा केही समस्या हुँदैन. है हरिनाथ 1 त्यस्तै छिटो पाक्छ, 1 महिना ढिला बिउ राख्दा पनि. मैले यो हरिनाथ 1 जस्ता जातहरूको केसमा जुन मैले भने भदौको 15 पनि रोप्न सकिन्छ भनेको चाहिँ त्यो छिटो पाक्ने जातहरूको केसमा. तर सामान्यतया ढिलो पाक्ने जातहरू अथवा 4 महिना 5 महिना 130 दिनदेखि 140 दिन लाग्ने जातहरूलाई चाहिँ साउनको अन्तिमसम्ममा रोपिसक्नुपर्छ. तराईको लागि पहाडको लागि हो भने साउनको 15 उच्च पहाडको लागि हो भने त असार मसान्तसम्म रोपिसक्नुपर्छ.
2: डाक्टर घिमिरेज्यू, तपाईँ हामीले कुराकानी गर्दै गर्दाखेरि किसानहरूले पर्याप्त चाहिँ बुझ्न नसकेको पनि हुनसक्छ. मैले मेरो क्षेत्रमा चाहिँ कुन धानको चाहिँ जात लगाउँदा उपयुक्त होला, भोलिको मौसम कस्तो होला, 1 महिने मौसम अवधि कस्तो होला भनेर जानकारी लिन खोज्नुभयो, अझै विस्तृतमा चाहिँ बुझ्न खोज्नुभयो भने उहाँले चाहिँ कहाँ जाने, कसरी सल्लाह पाउने त?
3: हजुर, अब यो धानबालीकै लागि त हामीसँग नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम छ. सबैभन्दा उपयुक्त एउटा त्यहीँ नै बुझ्न सक्नुहुन्छ. अर्को चाहिँ अब हरेक पालिकामा कृषि प्राविधिकहरू हुनुहुन्छ, उहाँहरूसँग सम्पर्क गरेर उहाँहरूसँग बुझ्न सक्नुहुन्छ. उहाँहरूले अब सिधै यहाँहरूको जिज्ञासा समाधान गर्न तत्कालै सक्नु भएन भने उहाँहरूले चाहिँ अब नार्कमा अथवा चाहिँ जिल्लाको स्थित कृषि केन्द्रहरूमा सम्पर्क गर्न सक्नुहुन्छ, राष्ट्रिय धानबाली कार्यक्रममा सम्पर्क गर्न सक्नुहुन्छ. त्यहाँबाट पनि उहाँहरूले चाहिँ सल्लाह सुझाव लिन सक्नुहुन्छ. अर्को चाहिँ म के भन्छु भने जस्तो नार्कको चाहिँ एउटा टोल फ्री नम्बर छ, हरेक शुक्रबार बेलुकी 4 बजेदेखि 6 बजेसम्म विभिन्न विषयका विज्ञहरूको टिम चाहिँ त्यहाँ प्रत्यक्ष फोन सम्पर्कमा रहन्छ. 11:35 नम्बरमा चाहिँ किसानहरूले सम्पर्क गरेर पनि आफ्नो समस्या अब यो मेरो यो क्षेत्रको लागि यस्तो किसिमको हावापानीको लागि कुन जात उपयुक्त होला, त्यसको बिउ कहाँ पाउन सकिएला, अथवा के कुरामा ख्याल गर्नुपर्ला भन्ने कुराहरू चाहिँ जिज्ञासा राख्न सक्नुहुन्छ.
2: उसो भए त अहिले चाहिँ बिउ छनौट, जात छनौट र पूर्व तयारीमा चाहिँ किसानहरूले ध्यान दिनुपर्छ भनेर तपाईँले अघि कुराकानीमा पनि जोड्नु भएको छ. बिउ छनौट भयो, किसानले आफूलाई पुग्दो चाहिँ बिउ राख्नुभयो, अब त्यसमा थप भोलिका दिनमा चाहिँ रोग किरा नलागोस् अथवा बिउबाट जति क्षमतामा चाहिँ उत्पादन उत्पादकत्व हुनुपर्ने हो त्यसैलाई नै गुणस्तर कायम राख्न पर्ने हो भने त्यो बिउलाई उपचार गर्न आवश्यक पर्छ कि पर्दैन?
3: यो पनि महत्वपूर्ण, किनभने अहिले ठ्याक्कै बिउ राख्ने बेला भएको हुनाले धेरै ठाउँमा बिउ उपचार गर्न जरुरी छ. अब यो ढुसीनाशक यो धेरै यसो धानबालीमा लाग्ने रोगहरू ढुसीनाशक रोगहरू छन् त्यसले गर्दा यो ढुसीनाशक विषादीले चाहिँ उपचार गरेर बिउ राख्न सकियो भने यो रोग धेरै हदसम्म नियन्त्रण हुन्छ। त्यसको लागि सामान्यतया यो मेन्कोजेब भन्ने 50% ढुसीनाशक विषादी हुन्छ, यो बेबिस्टिन भनेर तपाईँहरूले बजारमा किन्न पाउनुहुन्छ। यो बेबिस्टिन 2-3 ग्राम 1 केजी बिउको लागि 2-3 ग्रामको दरले उपचार गरेर हामीले चाहिँ राम्रोसँग बिउमा त्यसलाई चाहिँ चलाएर सबैतिर मिल्ने गरेर मिसिनी गरेर त्यसलाई चाहिँ बियाडमा छर्न सक्यौँ भने यो ढुसीजन्य जीवाणुहरूले गर्दा लाग्ने रोगहरूको चाहिँ नियन्त्रण हुन्छ। अब अर्को चाहिँ हामीले धेरै पहिला धेरै वर्षदेखि भन्दै आएको के हो भने किसानहरूलाई बिउ राम्रै बिउ छानेर ल्याउँदा पनि कहिलेकाहीँ त्यसमा पर्याप्त मात्रामा गुणस्तरको कमी चाहिँ हुनसक्छ। कहिलेकाहीँ उमार शक्ति अब 100% नभए पनि 85% हुनुपर्ने भनेर हामी भन्छौँ, तर त्यसमा चाहिँ 85% उमार शक्ति नहुनसक्छ। त्यसले गर्दा यो सामान्यतया यो बिउ छानेर रोप्ने भन्ने एउटा प्रविधि छ, सामान्य प्रविधि हो। किसानहरूले जो साँच्चीको किसान हुन्छ उहाँहरूले चाहिँ झन्झट मान्नुहुन्न भन्ने लाग्छ मलाई। यो नुन पानीको घोलमा धानको बिउलाई डुबाएर अनि तैरिएका दाना जस्तो सामान्यतया 3 लिटर पानीमा 1/2 केजी नुन घोल्ने, त्यसपछि त्यसमा चाहिँ 1-1 केजी गरेर त्यो बिउ डुबाउने अनि तैरिएका पोल्टाहरू तैरिएका बिउहरू राम्रोसँग नपुष्टिएका बिउहरू किनभने त्यो नुन पानीको घोलमा चाहिँ एकदम 100% स्वस्थ बिउ मात्रै ठिग्रिन्छ, अरू चाहिँ तैरिन्छ कि अस्वस्थ बिउहरू तैरिन्छ। त्यसले गर्दा त्यस्तो किसिमको ठिग्रिएको बिउहरूलाई मात्रै त्यो तैरिएको बिउहरूलाई फालेर ठिग्रिएको बिउहरूलाई चाहिँ अर्को भाँडामा खन्याएर सफा पानीले चाहिँ 2-3 चोटि पखालेर त्यसपछि त्यसलाई बियाडमा छर्ने गर्यो भने चाहिँ उमार शक्ति हामीले जति त्यो बिउ छर्या छौँ त्यसको 100% अथवा 95% भन्दा बढी उमार शक्ति पाइन्छ र बिउ स्वस्थ पनि उम्रिन्छ, बेर्ना स्वस्थ हुन्छ, भोलि चाहिँ नर्सरीमै लाग्ने रोगहरू पनि कम हुन्छ। त्यो हिसाबले चाहिँ हामी तर यो अहिले मैले बिउ जुन बेबिस्टिनले बिउ उपचार गर्ने भने यो नुन पानीमा को घोलमा डुबाएर पोटिला जुन दानाहरू तल बस्छन् त्यो दानाहरूलाई फेरि पखालेर अनि छायामा सुकाएर त्यसपछि बेबिस्टिनले उपचार गर्नु पर्यो। पहिला बेबिस्टिनले उपचार गरिसकेपछि नुन पानीको घोलमा डुबाउनु चाहिँ भएन।
2: यसरी पनि ध्यान दिन सक्ने भयो किसानहरूले। कुराकानीमा हुनुहुन्छ वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरे। हामीले आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा विशेष गरी अहिले भइरहेको चैते धानको अवस्था, अहिले रोग संक्रमण क्षेत्रमा चाहिँ किसानहरूले गर्नुपर्ने उपाय सावधानीका कुरा र अब तयारी गर्दै गर्दाखेरि बर्खे धान बालीका लागि के कुरामा चाहिँ ध्यान दिने भन्ने विषयमा चाहिँ कुराकानी गरिरहेका छौँ। पानी कम पर्न सक्ला भन्ने एउटा पूर्वानुमान अनुसार चाहिँ धानको बिउ छनौट जात छनौटमा चाहिँ तपाईँले कुरा जोड्नुभयो। सुक्खा क्षेत्रमा त्यही अनुसार चाहिँ तयारी गर्नु पर्ला भनेर पनि व्यवस्थापनका कुराहरू जोड्नुभयो। अब किसानहरूले उत्पादन बढाउनु छ, सरकारको लक्ष्य पनि सकभर रासायनिक मललाई चाहिँ सन्तुलित प्रयोग गरेर धान बालीबाट चाहिँ अधिकतम उत्पादन लिनुपर्नेछ भनेर भनिरहेको हामी पनि सुन्छौँ। खास गरी सन्तुलित मलको चाहिँ प्रयोग धानका लागि मल अत्याधिक मात्रामा चाहिने हुन्छ, रासायनिक मल नपाउने अवस्थाहरू किसानका गुनासाहरू उत्तिकै हुन्छन्। के छन् होला किसानलाई विकल्प उत्पादन उत्पादकत्व सबै बढाउन तपाईँहरूले भन्दै आएको पनि लक्ष्य पूरा गर्न?
3: यो धेरै महत्वपूर्ण कुरा हो वास्तवमा। अब यो भन्नलाई जति सजिलो छ गर्न पुर्याउन गाह्रो नै छ, किनभने हाम्रो पहाड़तिर त अझै पनि
2: यहाँबाट चाहिँ अधिकतम उत्पादन लिनुपर्नेछ भनेर भनिरहेको हामी पनि सुन्छौँ। खास गरी सन्तुलित मलको चाहिँ प्रयोग धानका लागि मल अत्याधिक मात्रामा चाहिने हुन्छ, रासायनिक मल नपाउने अवस्थाहरू किसान

0: पशुपालन गर्ने अझै पनि हुनुहुन्छ कतिपय किसानहरू। अब तराईतिर बिस्तारै पशुपालनको ऊ कम भइसक्यो र अब गोरु भनेको एउटा मिनी ट्र्याक्टर अथवा पावर टिलर, मल भनेको चाहिँ बारीमा चराले बिस्ट्याए मात्रै देखिने जस्तो स्थिति आयो। त्यसले गर्दा तैपनि भन्नलाई चाहिँ अब हामी के भन्छौँ भने यदि उपलब्ध छ भने अब अहिले कतिपय नजिकमा पशु फार्महरू पनि हुन सक्छन्, त्यहाँबाट पनि प्राप्त गर्न सक्नुहुन्छ, अथवा आफ्नै बारीमा भएका विभिन्न झारपात पतिङ्गर कुहाएर पनि कम्पोस्ट मलहरू बनाउन सक्नुहुन्छ। उपलब्ध छ भने हामीले प्रति कट्ठा 200 केजी अथवा प्रति रोपनी 300 केजीको दरले गोबर मल प्रयोग गर्ने भन्छौँ, सबैभन्दा राम्रो विकल्प त्यो हो।
1: त्यो भनेको उपलब्ध छ भने,
0: उपलब्ध छ भने, उपलब्ध छैन त्यो भने पनि अब अरू कतिपय अवस्थामा यदि सम्भव छ भने विभिन्न बायो फर्टिलाइजर अथवा जैविक मलहरू पनि छन्, त्यसमा जीवाणु मल पनि भन्छौँ, एजेटोब्याक्टर भन्ने छ, अर्को फस्फोरस घोलक ब्याक्टेरिया भन्ने छ, यिनीहरू चाहिँ यो 20 ग्राम प्रति केजी बिउको दरले उपचार गरेर पनि हामी छाट्न सक्छौँ भन्ने छ। अब त्यसलाई फेरि बेर्नामा पनि एकचोटि उपचार गरेर बेर्नालाई पनि राम्रोसँग भिजाएर रोप्यो भने त्यो त्यो फस्फोरसको उपलब्धता चाहिँ बढ्छ माटोमा भन्ने छ। अझ अब भन्नुपर्दा चाहिँ अब हामीले माटोको यदि हामीले जाँच गरेका छौँ र माटो धेरै नै अम्लीय छ भने, अब सामान्यतया माटो धान बालीले चाहिँ अम्लीय माटो नै मन पराउँछ, सामान्य जस्तो अब 7 पिएच भएको माटो भनेको चाहिँ तटस्थ माटो हो, 7 भन्दा बढी जति बढी पिएच भयो उति क्षारीय हुन्छ, जति कम भयो उति अम्लीय हुन्छ। धान बालीले मन पराउने भनेको 5 देखि 6.5 सम्मको पिएच भएको माटो अथवा हल्का अम्लीय माटो चाहिँ धान बालीले मन पराउँछ। यदि 5 पिएच अथवा त्योभन्दा कम पिएच भएको माटो छ भने चाहिँ कृषि चुन प्रयोग गर्नको लागि म किसानहरूलाई सल्लाह दिन्छु। कृषि चुन चाहिँ प्रति रोपनी तपाईँको 150 देखि 200 केजी कृषि चुन प्रयोग गरियो भने यो अम्लीय माटो 5 पिएच भएको अथवा त्योभन्दा अम्लीय माटोलाई चाहिँ निर्मलीकरण गर्नलाई सहज हुन्छ। त्यो बाहेक रासायनिक मल सन्तुलित रूपमा राख्ने त छँदैछ, म त्यो पनि भनिहालेँ। जस्तो रोपनीको हिसाबले हामीले भन्दाखेरि एक रोपनीमा 12 केजी युरिया, 5 केजी डिएपी, 4 केजी पोटास र अहिले हामीले युरिया डिएपी पोटास सँगसँगै यो जिङ्क र बोरेक्स भन्ने पनि मलहरू जिङ्क र बोरन तत्त्वको लागि दिनुपर्ने अवस्था छ। पहिला हामी जिङ्क बोरनको कुरा गर्दैनथ्यौँ, अहिले जिङ्कको बोरनको कारणले पनि विभिन्न समस्याहरू आउने भावनाले यो दिनुपर्ने छ। तर हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने यो युरिया मल जुन मैले 12 केजी भने, युरिया मल चाहिँ अरू जिएपी पोटास र अरू जिङ्क बोरेक्स यिनीहरू चाहिँ जग्गा तयारी गर्ने बेलामा दिने हो रोपाइँ गर्नुभन्दा पहिले नै। तर युरिया चाहिँ 3 भाग लगाउने, 12 केजी हो भने 4-4 केजीको दरले 3 भाग लगाउने अथवा 5-5 केजी 10 केजी पछि राखेर 2 केजी चाहिँ रोपाइँ गर्ने बेलामा अरू डिएपी पोटास सँगसँगै मिलाएर माटोमा छर्न सकिन्छ। र त्यो 2 भाग जुन हामीले राखेका छौँ त्यो चाहिँ पहिलो गुडाई गर्दा अथवा रोपेको 20-25 दिन 30 दिनभित्र र दोस्रो गुडाई गर्दा अथवा 2 महिनाभित्र 50 देखि 60 दिनभित्र हामीले युरिया टप ड्रेस गर्यौँ भने एक त त्यो युरिया सबै बिरुवाले चाहिँ राम्रोसँग लिन सक्छ, खेर जान पाउँदैन, पानीले बगेर जान पाउँदैन अथवा लिचिङ भएर जमिन मुनि त्यसरी जान पाउँदैन, त्यो राम्रो हुन्छ भने। अर्को यसरी स्प्लिट गरेर युरिया दिँदाखेरि चाहिँ रोगहरू जुन मरुवा रोग लगायत अरू पनि जो रोगहरू लुसिजन्य रोगहरू लाग्ने चाहिँ समस्या पनि कम हुन्छ। एकैचोटि धेरै युरिया पर्यो भने यो रोगको प्रकोप बढी हुन्छ, त्यसले गर्दा सन्तुलित मात्रामा खास गरेर पोटास मल चाहिँ किसानहरूले हाल्ने चलन हुँदैन, त्यो चाहिँ छुटाउनै हुँदैन। र अहिले मैले जिङ्क र बोरेक्स पनि भने, मल भन्ने बित्तिकै युरिया मात्रै हो, रासायनिक मल भनेको युरिया पाए मल पाए भने जस्तो जुन किसानको सोचाइ छ त्यो चाहिँ त्यो बुझाइलाई अलिकति परिवर्तन गर्नु पर्यो। सन्तुलित रूपमा रासायनिक मल उपलब्ध भएसम्म प्रयोग गर्नु पर्यो, उपलब्धै भएन भने त अब के गर्न सकिन्छ र हामीले जति फल्छ त्यति खाने हो, होइन।
1: तराईमा चाहिँ विगतको एउटा अभ्यास पनि थियो, धैँचा भनेर पनि सुनिन्थ्यो, अरू चाहिँ सेउला पात पतिङ्गरको चाहिँ मल बनाएर कुहाएर राख्ने भन्ने पनि चलन थियो। अब कतिपय चलनहरू त हराइ पनि सके, तपाईँले अघि भने जस्तो गोबर मल पाउनै कठिन हुने अवस्था आइसकेको छ। यस्ता विकल्पहरू यो बर्खे धान बालीमा चाहिँ के कस्ता छन्, ती अभ्यासहरू गर्न सकिने अवस्था कति प्रभावकारी छ त?
0: यो पनि राम्रो कुरा तपाईँले सम्झाउनु भयो। मैले अब धैँचाको कुरो चाहिँ यहाँ हामी चैते धानको कुरा गर्दैथ्यौँ, त्यसपछि तुरन्तै बर्खे धान लगाउनु पर्ने भावनाले मैले त्यो नजोडेको हो। तर यदि किसानहरूसँग कम्तीमा 2 महिना अथवा 1.5 महिना

0: अवधि छ, जग्गा खाली जग्गा छ भने धान लगाउनुभन्दा अगाडि जस्तो गहुँ तराईतिर गहुँ खेती गर्नुभएको किसानहरूले चैतमा चाहिँ गहुँ काट्नुभयो, वैशाख जेठ यदि उहाँहरूसँग खाली छ भने गहुँ काट्ने बित्तिकै दैँचा छरिदिन सक्नुहुन्छ। दैँचा चाहिँ तपाईँको हरियो मल एउटा राम्रो स्रोत हो हरियो मलको रूपमा, र धान रोप्नुभन्दा ठ्याक्क त्यो धानको लागि जग्गा तयारी गर्नुभन्दा अथवा हिल्याउनुभन्दा अगाडि चाहिँ त्यसलाई जोतेर माटोमा मिलाएर राम्रोसँग मिलाएर त्यसपछि त्यो चाहिँ कुहिन्छ, एक हप्तामा कुहिहाल्छ, त्यो हिसाबले पनि गर्न सक्नुहुन्छ, राम्रो स्रोत हो हरियो मलको। तर अब धैँचामा केही छ, किसानहरूले किन धैँचा कम खेती गर्दै, हामीले जति धेरै वर्षदेखि भन्दा भन्दै पनि अब किसान किन किसानहरूले त्यति पर्याप्त मात्रामा यसलाई चाहिँ ग्रहण गर्नु आएको छैन भन्दाखेरि, यो धैँचाको चाहिँ एउटा समस्या एक त त्यो जग्गा खाली, अब पहाडी क्षेत्रमा त सम्भवै भएन किनभने कतिपय किसानहरूले बसन्ती मकै लगाउनु भएको हुन्छ, ठ्याक्क मकै काटेपछि धान रोप्नलाई भ्याइ नभ्याइ हुन्छ, त्यहाँ अब अर्को बाली लगाउने ठाउँ हुँदैन, एक हप्ता पनि टाइम हुँदैन, गहुँ नै पनि पहाडमा ढिलो पाक्छ त्यसले गर्दा गहुँ पछि पनि भ्याउँदैन, तराईमा पनि तराईमा भ्याउँथ्यो तर त्यो ठ्याक्क त्यो धैँचालाई माटोमा मिलाउनलाई धैँचा कुहिनको लागि पनि अलिकति माटोमा प्रशस्त मात्रामा चिसान चाहिन्छ, त्यसले गर्दा त्यो माटोमा पानी पर्याप्त मात्रामा छैन भने धैँचा अलिक ठुलो भइसकेको धैँचाहरू कुहिनलाई गाह्रो हुन्छ, काम गर्न अलिकति झन्झट मान्नुहुन्छ किसानहरूले, त्यो कारणले हो। नत्र धैँचा चाहिँ अति राम्रो हरियो मलको स्रोत हो, धैँचा जस्तै अर्को सनाई भन्ने बाली छ, त्यस्तै छिटो
1: एजोला भन्ने पनि सुनिन्छ,
0: एजोला भन्ने चाहिँ तपाईँ एजोलालाई पनि हामीले हरियो मलकै रूपमा लिन्छौँ, एक किसिमको यो लेउ जस्तै हो, यो चाहिँ यसको लागि पानी निरन्तर पानी तालिराख्ने स्रोतमा चाहिँ हामीले एजोलाको बिउ राखिदिएर त्यसले चाहिँ माटोको उर्वरा शक्ति बढाउनलाई धानबारीलाई उत्पादन बढाउनलाई सहयोग गर्छ
1: भनेको विकल्पहरू सक्ने किसानका लागि छन्,
0: विकल्पहरू छन्।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालको हामी अन्तिमतिर पनि छौं। नारको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे आजको यो कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले यसभन्दा अगाडि कार्यक्रमको शुरूआतमा चैते धान र अहिले किसानले भोग्नु परेको समस्या, त्यसै गरी पछिल्लो चरणमा चाहिँ अब बर्खे धान बालीको लागि गर्नुपर्ने तयारीमा चाहिँ केन्द्रित रहेर कुराकानी जोड्यौं। जलवायु परिवर्तनका कुरा र यसका चाहिँ प्रभावका कुराहरू किसानहरूले पनि भोग्नु भएको छ भनेर चाहिँ तपाईँले जोड्नुभयो। धानमा चाहिँ बर्खे चैते यो जुन दुवै खालको चाहिँ धान बाली हुन्छ, त्यस्तो अरू चाहिँ समस्याहरू के देखिएका छन् र किसानले चाहिँ अबका दिनमा कस्तो पूर्व तयारी गर्ने?
0: यो धानमा देखिन सक्ने दुईटा अब हामी भनौँ न अब जैविक र अजैविक मुख्य समस्याहरू भनेका तनावहरू, अब हामीले चाहिँ अनुसन्धानको हिसाबले भन्दाखेरि एउटा जैविक तनावहरू भन्ने हुन्छ, त्यो चाहिँ रोग किराहरू भए होइन, अर्को अजैविक तनावहरू हुन्छन्, त्यो भनेको सुक्खा भयो अथवा खडेरी भयो, बढी पानी अथवा डुबान भयो, कम तापक्रम अथवा चिसो भयो, बढी तापक्रम हिट भयो, यस्ता कुराहरू चाहिँ हामी अजैविक जुन जैविक स्रोतबाट नभइकन अरू वायुमण्डलीय कारणले गर्दा तापक्रम र वर्षामा आउने फरक भेरिएसनले गर्दाखेरि बिरुवालाई पर्ने समस्याहरू भयो, यी जैविक अजैविक दुवै किसिमका तनावहरूले बिरुवालाई चाहिँ दुःख दिन्छन् र धानबाली पनि त्यसबाट अछुतो रहँदैन। मुख्य चाहिँ धानबालीको समस्या भनेको चाहिँ अब यो सुक्खा, अब यो बर्खे बाली भएको हुनाले बढी पानी मन पराउने बाली भएको हुनाले अब उपयुक्त समय समयमा पानी पर्दैन, हाम्रो चाहिँ सिँचाइको व्यवस्था छैन भने सुक्खा नै खडेरी नै प्रमुख समस्या हो। त्यसको लागि मैले मुख्य अब रोग आइसकेपछि भन्दा पनि अब रोग लाग्न नै नदिने भने जस्तै अब यो सुक्खा खडेरी परिसकेपछि के गर्ने भन्नुभन्दा पनि पहिले नै सुक्खा सहने खालका जातहरूको बिउ व्यवस्था गर्नलाई मैले अनुरोध गरेँ। अर्को अब कोही किसानहरूले अब किसानहरूलाई त आर्थिक रूपमा चाहिँ फाइदा भयो भने उहाँहरूले धान नलगाइकन अरू बालीहरूमा पनि त जान सक्नुहुन्छ नि, धेरै सुक्खा भएको अवस्थामा किसानहरूले ध्यान दिनुपर्ने वैकल्पिक बालीहरू पनि छन्। यदि साँच्चै नै अहिले फोरकास्टिङ गरे जस्तै अथवा त्योभन्दा पनि ठूलो खडेरीको अवस्था आयो र किसानहरूले ब्याड राख्नै सक्नु भएन अथवा ब्याड राखे पनि रोप्न सक्ने अवस्था नै भएन भने पनि मैले जुन अघि भने छिटो पाक्ने जातहरू त भदौको 15 पनि रोप्न सकिन्छ भने तराईतिर, त्यो अवस्था पनि नभएको स्थिति आयो भने चाहिँ हामीले भदौ महिनासम्म पनि रोप्न सक्ने केही वैकल्पिक बालीहरू छन् जसबाट त्यो बालीहरू खेती गरेर किसानहरूले लाभ लिन सक्नुहुन्छ। जस्तै मकै छ तपाईँको अरुण 2-4 अरुण 6 यी चाहिँ छिटो पाक्ने 90 दिनमा पाक्ने बालीहरू हुन्। तपाईँको भदौको अन्तिमसम्म पनि रोप्नुभयो भने किसानले 2 महिनामा 2.5 महिनामा हरियो भोगाको रूपमा बेचेर आमदानी लिन सक्नुहुन्छ। अर्को चाहिँ बोडी छ, बोडीका चाहिँ तपाईँको प्रकाश, सूर्य, गाजले बोडी भन्ने जातहरू छन्। हाम्रो राष्ट्रिय पशु बाली अनुसन्धान कार्यक्रम खजुरा छ, त्यहाँबाट यसको बिउ पाउन सकिन्छ। यो बोडी चाहिँ 70-75 दिनमा तयार हुन्छ। किसानहरूले हरियो पोसा अथवा दानाको रूपमा पनि मङ्सिर पुसम्म तयार गरेर बिक्री गर्न सक्नुहुन्छ। अर्को मास छ, खजुरा मास भन्ने रहर पनि, यदि हिउँदमा गहुँ नलगाउने किसानहरूले खजुरा रहर 1 भन्ने रहरको जात पनि भदौभरिमा लगाउन सक्नुहुन्छ। त्यसबाट हाम्रो चैत वैशाखसम्ममा रहर तयार हुन्छ, अर्को धान बाली गर्ने बेलासम्म। त्यो बाहेक कोदो पनि छ, तराईमा तपाईँले यदि कोदोबाट पनि कोदो खेती गर्न चाहनुहुन्छ भने तपाईँको भदौ अन्तिमसम्ममा पनि कोदो चाहिँ सिधै छरेर अथवा नर्सरी राखेर पनि कोदो पनि रोक्न सक्नुहुन्छ। तर यसको लागि कम्तीमा यी जुनसुकै बालीहरू उम्रन सक्ने चिस्यान चाहिँ माटोमा हुनु पर्यो। त्यो हिसाबले एउटा किसानलाई आउने समस्या मुख्य त खडेरीकै कुरा हो। यसको वैकल्पिक बालीहरूको पनि, वैकल्पिक जात सँगसँगै, नयाँ उन्नत जात सँगसँगै वैकल्पिक बालीहरूको पनि मैले कुरा गरेँ। त्यो बाहेक अर्को समस्या भनेको रोकिरागो हो। रोकिरा चाहिँ ठ्याक्क सामान्यतया यो बालीमा यो रोग लाग्छ भन्ने कुरा थाहा छ। बिउ उपचार गरेर धेरै रोगहरू चाहिँ नियन्त्रण हुन्छन्। कतिपय अकस्मात आउने रोगहरूको लागि चाहिँ बेला बेलामा आफ्नो फिल्ड निरीक्षण गरेर किसानहरू चनाको भर भन्नु पर्यो। केही आउने बित्तिकै सुसूचित आफू त्यसको बारेमा जानकारी लिने, सम्बन्धित प्राविधिकहरूलाई सम्पर्क गर्ने अथवा विज्ञहरूसँग सम्पर्क गर्ने, त्यसको उपायहरू खोज्ने काममा लाग्नु पर्यो। अब अरू व्यवस्थापन गर्न अब हामीले अनुसन्धानबाट भन्दा पनि अरू राज्यको तर्फबाट अब नीतिगत तवरबाट आउने सक्ने समस्याहरू छन्। त्यसको लागि अब नीतिगत पहल नै गर्नुपर्ने हुन्छ। अब समयमा मूल्यका कुराहरू होलान्, मूल्य निर्धारण गर्ने न्यूनतम समर्थन मूल्यका कुराहरू होलान् अथवा बजारीकरणका कुराहरू होलान्। अब गुणस्तरीय बिउ समयमा नपाउने समस्या पनि हुनसक्छ, अनि यी धेरै कुराहरू छन्। तराईको अहिले पनि बहुगुणी धान 2, हर्दीनाथ 6, त्यसपछि हर्दीनाथ 1 बिउहरू चाहिँ, अहिले पनि सुक्खा धान 3, यिनीहरूको चाहिँ प्रशस्त मात्रामा बिउ स्टक छ भन्ने लाग्छ। किसानहरूले अब यही कुराहरूमा अलिक ध्यान दिनुभयो भने पक्की पनि सहज हुनेछ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरे। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
3: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिन भित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका ललितपुर

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिश। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बलबीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा दक्षिण कोरिया र चेकिया बीचको पहिलो हाफ गोल रहित बराबरीमा। नेपाल खबरमा अब पूरा खबर। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको सय बुधे शासकीय सुधार कार्योजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको समयजगतमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त घोषणा गर्दै कार्यवाही प्रक्रिया अघि बढ़ाउन भनिएको छ। 50% भन्दा बढ़ी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा उल्लेख छ। त्यसै गरी समितिले चालू आर्थिक वर्षको बजेट वक्तव्य अनुसार 10 मेगावाट भन्दा कम क्षमताका 176 आयोजना कुल क्षमता 1164 मेगावाटको पहिचान गरी तिनीहरूको तत्काल पीपीए गर्नुपर्ने सुझाव समेत दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो। विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो। उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव देखिएकोले सहजीकरण गरिएको बताउनु भएको छ। उहाँका अनुसार जानकी अस्पताल नेपालगंज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड, विराट मेडिकल कलेज विराटनगर, बविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्राली भरतपुर, मल्ल फार्मास्युटिकल्स पोखरा, ताज नेपाल प्राली काठमाडौँ, डीकेएम फार्मास्युटिकल्स प्राली काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ। भक्तपुर क्यान्सर अस्पताल, चितवन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको किमोथेरापी उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको छ। नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन पत्राचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाडौँको वाल्मीकि विद्यापीठको नामबाट एकेडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो, तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा अस्तलगत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीका नाममा जारी गरिएका पत्र र त्यससँग सम्बन्धित आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीको नामावली सार्वजनिक गरेको छ। तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास बहुद्देश्य सहकारीका 120 ऋणी रहेका छन्। समितिले गएको वैशाख 23 गतेको निर्णय अनुसार नामावली सार्वजनिक गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बाल श्रम विरूद्ध दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को आह्वानमा सन् 2002 हरेक वर्ष जून 12 यो दिवस मनाउन शुरू गरिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि अहिले यसको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईओलोले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानको नयाँ कार्यसमिति चयनका लागि चुनावी सरगर्मी बढ़ेको छ। इफानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी स्वत अध्यक्ष बन्ने निश्चित भए पनि भावी नेतृत्वको लाइनमा रहने वरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य पदका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको चुनावमा वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रको नीतिगत सुधार र इपान भिजन 2029 को नारा सहित प्यानल घोषणा गर्नुभएको छ। भ्लोन नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन आफै चुनावी मैदानमा हुनुहुन्छ भने उपाध्यक्षहरूमा उत्तर कुमार श्रेष्ठ, त्यसै गरी विक्रम विष्ट, सुसन कर्माचार्य लगायत रहनु भएको छ। सुडानको रणनीतिक शहर एल ओवेडामा भएको ड्रोन आक्रमणमा कम्तीमा 23 जनाको ज्यान गएको छ। सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक ऱ्याबिड सपोर्ट फोर्स बीच शुरू भएको संघर्ष निरन्तर चर्कदै गएको हो। एएफपीका अनुसार ज्यान जाने मध्ये दुई बाल बालिका र एक महिला पनि रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेका ट्रकसम्म भएका छन्। अल अवेद शहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो शहर डारफर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना नियन्त्रित क्षेत्र बीचको मुख्य मार्गका रूपमा रहेको छ। राष्ट्रसंघका अनुसार यस वर्ष जनवरीदेखि अप्रेलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढ़ी सर्वसाधारणको ज्यान गइसकेको छ। अब खेल खबर। फिफा विश्वकप 2026 समूह ए अन्तर्गतको दोस्रो खेलमा एसियाली देश दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक चेकिया मेक्सिको ग्वादालाहारा रंगशालामा खेलिरहेका छन्। पहिलो हाफ पछिको 58 मिनटमा चेकियाले दक्षिण कोरिया विरूद्ध एक गोल गरेको छ। पहिलो हाफ पूरा हुँदासम्म दुवै टोलीबाट चेकियाले एक गोल गर्न सफल भएको हो। दक्षिण कोरिया लगातार 12 पटक र चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकप खेलिरहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिस। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बल बीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा चेकियाद्वारा दक्षिण कोरिया विरूद्ध 1 गोल प्रहार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
7: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू:
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: लननी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा भयो।
3: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन, डरो जतन, वनमा डरले लगाउने कानूनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापचार, द्वारेगौड़ा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
7: जसको नाम नै पर्याप्त छ,
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
8: हामी गर्न सक्छौ,
7: गर्न सक्छौ।

0: extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
2: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
5: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 36 गते शनिबार भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 36 गते शनिबार
1: किसान बागलुङ मेडिकल हल बडगाउ।
8: सम्पर्क फोन नम्बर 0674-2027
1: 24-027।
8: सम्पर्क मोबाइल नम्बर 98-572-2597
1: 98-511-81-918।
9: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
10: नेका निम्ति हामी एउटा मिठो सिकमा आवाज राख्छौ, स्वीकार्नुहोस्।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444 543 33

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 10 बज्यो।

0: नमस्कार।
1: बिहान 10 बजेको खबर अपडेटमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर अपडेटमा खबर अगाडि बढाउँ। प्रधानमन्त्रीले बोलाए मन्त्री परिषदको बैठक यो प्रसंगबाट। प्रधानमन्त्री बालेन शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। शुक्रबार दिउँसो 2 बजेका लागि बैठक बोलाइएको हो। प्रधानमन्त्रीको निजी सचिवालय अनुसार बैठक प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय सिंहदरबारमा दिउँसो 2 बजे बस्नेछ। समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ। सुदन गुरूङ गृहमन्त्री पुननियुक्त भएपछि पहिलो पटक मन्त्री परिषदको बैठक बस्न लागेको हो। सरकारले सुदन गुरूङलाई दोस्रो पटक गृहमन्त्री बनाउँदा महावीर पुन विज्ञान प्रविधि तथा नव प्रबन्धक प्रवर्तन मन्त्री समेत बनिसकेका छन्।

0: संघीय संसदका दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभाको बैठक 11 बजे बस्नेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोढिम वागले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै सांस्कृतिक मन्त्री खड्ग राज पौडेलले राष्ट्रिय सभामा उत्पीत भएको अभौतिक सम्पदा संरक्षण विधेयक 2083 र श्रम मन्त्री रामजी यादवका तर्फबाट उद्योग मन्त्री गौरी कुमारले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धिका बुदाहरू प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष 83-84 राजस्व आय व्यय वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ हुनेछ। त्यस्तै राष्ट्रिय समावेशी आयोगको 7 औं वार्षिक प्रतिवेदन पेश हुनेछ। सरकारी विद्यालय मध्ये आधा भन्दा बढ़ी विद्यार्थीको चरम अभाव देखिएको छ। विद्यार्थी अभाव भएपछि विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्यलमा गाभिने भन्ने विषयमा शिक्षा खेलकुद मन्त्रालयले छलफल अघि बढ़ाएको छ। सामुदायिक विद्यालय मध्ये कुनैमा 7,000 भन्दा बढ़ी विद्यार्थी पढ़िरहेको र सरकारी तथ्याङ्कले देखाएको छ। विद्यार्थीको वितरणमा देखिएको असमानताका कारण सामुदायिक विद्यालय सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन सकेको छैन। बिहान 10 बजेको खबर अपडेटको समय सकिएको छ। 11 बजे स्थानीय खबरमा उपस्थित हुन्छु। नयाँ ताजा खबरका लागि हामी सँगै रहनुहोला।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी त्यो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
3: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 30 गते शनिबार
5: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हातखुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
5: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 30 गते शनिबार
6: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674220227
6: 24027।
7: सम्पर्क मोबाइल नम्बर 9857225597
6: 9511918।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7-78।
5: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
6: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
7: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
8: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुसुमा नगरपालिका पर्वत।
9: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
10: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
9: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
9: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
10: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
9: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
10: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
9: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068420003 420001 मोबाइल नम्बर 98576219917 98576367 र 98451720736।
11: निकट माते दिदी बहिनी, विकट माते दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: तीन दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता

0: कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: Extreme energy drink.
1: ए बाबु अध्ययारो छ टर्च बालेर जाऊ.
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो. एकैछिन त हो नि, म पुगेर आइहाल्छु के.
1: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
2: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन.
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: के तपाईलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो भने
1: अब चिन्ता नगर्नुहोस्,
3: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 30 गते शनिबार
5: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0774-2027
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 9857-22597
7: 9851-89918।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: me a
1: extreme energy drink.
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अनि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडर।

0: दलित अरे मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: जसको नाम नै पर्याप्त छ,
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
8: हामी गर्न सक्छौ,
7: गर्न सक्छौ।

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजर घुमा हेल्प गार्ड मेरो

0: extreme energy drink.
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबुनानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333। शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा

0: तपाईलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ? यदि त्यसो भने अब चिन्ता नगर्नुहोस्।
1: किनभने मणिपाल सिचुङ अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नशा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
2: यही जेठ 36 गते शनिबार भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामले, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नशा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
3: याद गर्नुहोला डाक्टर र आउने मिति
2: यही जेठ 36 गते शनिबार
4: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0674 2027
4: 24027
5: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9851189918
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको जारी बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र नेकपा एमाले सरकारमाथि गम्भीर प्रश्न उठाउँदै विभिन्न विषयमा संसदीय छानबिनको माग गरेका छन्। नेपाली कंग्रेसका सांसद भरत बहादुर खड्काले आकस्मिक समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरूङको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो। नेकपा एमाले आगामी आर्थिक वर्षको बजेटमा करका दरहरू छेडखानी भएको भन्दै संसदीय छानबिन समिति गठनको माग दोहोर्याएको छ। एमाले सांसद गुरू प्रसाद बराल र नेकपा सांसद वर्षमान पुङले अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदको रोस्टमबाटै सातवटा करका दर हेरफेर गरेको स्वीकारेर आर्थिक अपराध गरेको दावी गर्नुभयो।
2: विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दर रेटमाथि छेडखानी भएर राजस्वलाई तलमाथि पार्नु भएको छ, यो चीजलाई अम्किन पाइँदैन सभा महोदय। यस दिशातर्फ मान्य अर्थमन्त्रीज्यूको अविलम्ब ध्यान सभामुख मार्फत आकृष्ट गरियोस् र एउटा संसदीय समिति मार्फत मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ।
3: अर्थमन्त्रीजीले
1: यता राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले परराष्ट्र मन्त्री सुशीर खनालले आफ्नो भारत भ्रमणमा सीमा विवादको उच्चारणै नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
4: नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो। काठमाडौँ फर्केपछि एक प्रेस नोट दिनुभयो, त्यसमा एक शब्द पनि सीमा विवाद बारे छैन। पछि पत्रकारले सोधेपछि केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनु भएन। खालि सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगी पिलरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनु भएको छ। पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ। यसमा म यहाँको ध्यान आकर्षण गर्न चाहन्छु, यो गम्भीर विषय हो।
1: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई धाक धम्की दिँदा पनि नेपाली सेना मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग माग गर्नुभयो।
5: प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौ उहाँलाई, हाम्रो नेपाली सेना चाहिँ सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सिमानामा पठाउने चियाउनु पनि पठाउन नमिल्ने खालको, अवलोकन गर्न पठाउन पनि नमिल्ने खालको के चाहिँ करार गरेको रहेछ? कि त त्यो करार पत्र त्यो सन्धि यहाँनिर देखाइदिनु पर्यो हामीलाई।
1: हाल रक्षा मन्त्रालय प्रधानमन्त्री शाह आफैले सम्हाल्दै आउनु भएको छ। परराष्ट्र मन्त्री सुशीर खनालले आगामी जेठ 31 गतेदेखि असार 3 गतेसम्म चीनको 4 दिने औपचारिक भ्रमण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मन्त्री खनालको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो। चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले बेजिङमा चीनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तामा नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उहाँले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्नुका साथै नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई चीनिया व्यापारिक समुदाय र नेपाली नागरिकहरूसँग अन्तर्क्रिया गर्नुहुने कार्यतालिका रहेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधान ऐन 2081मा सर्वसाधारणसँग राय सुझाव माग गरेको छ। निजामती सेवा ऐन, शिक्षा ऐन, वन ऐन, भूमि सम्बन्धी ऐन र वैदेशिक रोजगार ऐन सहित विभिन्न 20 प्रचलित ऐनहरू संशोधनका लागि यो राय माग गरिएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिनुभएको छ। इच्छुक सर्वसाधारणले एक साताभित्र तोकिएको भाषा र ढाँचामा आफ्ना सुझावहरू उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ। संशोधनका लागि राय माग गरिएका अन्य कानूनहरूमा कर्मचारी संचय कोष ऐन, मालपोत ऐन, नागरिक लगानी कोष ऐन, स्वास्थ्य सेवा ऐन, बीमा ऐन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन लगायत रहेका छन्। कानून निर्माण प्रक्रियालाई थप समावेशी र व्यावहारिक बनाउन मन्त्रालयले जनतासँग सुझाव मागेको जनाएको छ। बजेट वक्तव्यमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै विद्यालयका कर्मचारीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषदको समन्वयमा विभिन्न संघ संगठनहरूको संयुक्त मोर्चाले आन्दोलनको घोषणा गरेको हो। घोषित कार्यक्रम अनुसार कर्मचारीहरूले हिजोदेखि आगामी असार 4 गतेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्ने जनाएका छन्। यस अवधिमा पनि माग पूरा नभए आगामी असार 5 गते देशभरका सामुदायिक विद्यालयहरूको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन्। असार 5 गतेसम्म पनि माग सम्बोधन नभए असार 6 गते दोस्रो चरणको सशक्त आन्दोलन घोषणा गर्ने आन्दोलित कर्मचारीहरूले चेतावनी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोल्नु पर्ने, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। भर्खरै प्राप्त जानकारी अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्छाकोटमा सवारी दुर्घटनामा परेको छ। दुर्घटनामा परि सातजनाको मृत्यु भएको काभ्रे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। दुर्घटनामा परि घाइते भएका 15 जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 मा हतियार सहित भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन्। आज बिहान भारतीय सशस्त्र सीमा बल एसएसबी का करिब 6 जना सुरक्षाकर्मी हतियार सहित नेपाली भूमितर्फ आएका थिए। उनीहरू स्थानीय किसानको उखेती रहेको क्षेत्रमा पुगेपछि स्थानीयवासीले कारण सोध्दै विरोध जनाएका हुन्। स्थानीयको प्रतिवादपछि केही समय विवाद र तनावको अवस्था सिर्जना भए पनि भारतीय सुरक्षाकर्मी हटे। नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले भने भारतीय तर्फको एउटा कलभर्ट भत्किएका कारण नियमित गस्तीमा रहेका सुरक्षाकर्मीले वैकल्पिक रूपमा नेपाली किसानको उखुबारीको आली प्रयोग गर्दा यो विवाद भएको बताउनु भएको छ। प्रशासनले भारतीय पक्षलाई आफ्नो क्षेत्रको बाटो मर्मत गरी सोही बाटो मात्र प्रयोग गर्न निर्देशन दिएको छ। सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्य उम्मेद्वारले सूचना प्रकाशित भएको 21 दिनभित्र सिंहदरबार स्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिन भनिएको छ। कैलालीको गोदावरी नगरपालिकामा आएको बाढ़ीले बगाउँदा 2 जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा गोदावरी नगरपालिका 4 के 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउद रहेका छन्। आज जंगलमा च्याउ खोज्न गएका उनीहरूलाई नदीमा आएको बाढ़ीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब परीक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षाफल आगामी असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। परीक्षा नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक कामहरू अहिले अन्तिम चरणमा पुगेका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार देशभरिका उत्तर पुस्तिका परीक्षाको काम सम्पन्न भइसकेको छ र अहिले प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने तथा त्यसलाई रुजु गर्ने कार्य भइरहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु झन् छु क्यो रा

सरकार छ तिम्रो लागि मुटु पनि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेल्प गर्

0: न उच्च स्तरीय समिति गठन सात दिन भित्र प्रतिवेदन बुझाउनु पर्ने
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। काभ्रेमा भएको दुर्घटना सम्बन्धी खबरबाट, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोट नजिकै सेल्फी डाँडामा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परि आठजनाको घटनास्थलमै मृत्यु भएको छ। बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको B3X8398 नम्बरको बस दुर्घटना हुँदा अन्य 16 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ। घाइतेहरूलाई उपचारका लागि धुलीखेल अस्पतालमा भर्ना गरिएको छ। उता संखुवा सभाबाट धरानतर्फ जाँदै गरेको K1/7788 नम्बरको यात्रुवाहक बस धनकुटा नगरपालिकामा अनियन्त्रित भई सड़कबाट पल्टिँदा 10 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा परि महिला र बालबालिका सहित 10 घाइते भएका हुन्। घाइतेहरूलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
3: सरकारले विगत 31 वर्षदेखि कार्यान्वयन हुन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई पालना गर्दै उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने सहितका विभिन्न 3 निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: नम्बर 1 संविधान संशोधन प्रस्ताव तयार गर्ने कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याप थप गर्ने। दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ। रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सरकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने। अन्तिममा अर्थ मन्त्रालयको श्री रमेश कुमार घिताल सिन्धुपाल्चोकलाई लेखानाम बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने आज यही 3 निर्णय रहेका छन्।
3: यस निर्णयसँगै तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 15 अतिक्रमण झण्डै 1860 रोपनी सार्वजनिक जग्गा खाली गराउने र अतिक्रमणकारीलाई कार्यवाही गर्ने बाटो खुलेको छ।
1: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरेपछि उत्पन्न विवादका सम्बन्धमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको भूमि रक्षा गर्ने स्थानीय नागरिकको प्रशंसा गर्दै परराष्ट्र मन्त्रालय मार्फत यस विषयमा आवश्यक कदम चालिने जानकारी दिनुभएको हो।
4: यसका पहिलादेखि नै सुस्तामा बस्नुभएको नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरेर बसिने राख्नु भएको छ। उहाँहरूलाई पनि एकदमै हामीले नमन गर्नुपर्छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिनेछ।
1: आज सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरू सीमा पार गरी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीय बासिन्दाहरूले उनीहरूको कड़ा प्रतिकार गरेका थिए।
3: प्रतिनिधि सभाको बैठक आगामी असार 1 लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा कार्यसूची सकिएपछि अर्को बैठक असार 1 बिहान 11 बस्ने गरी स्थगित गर्नुभएको हो। आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै अर्थमन्त्री वाग्लेले बजेटले मध्यम वर्गको विस्तारलाई प्राथमिकतामा राखेको भए पनि गरीब र कमजोर वर्गलाई नछाडेको स्पष्ट पार्नुभयो। बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले पेश गर्नुभएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ। आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनका विभिन्न महासन्धि र प्रोटोकलहरू समेत पेश गर्नुभएको छ। यता राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 राष्ट्रिय सभामा पेश भएको छ।
1: सर्वोच्च अदालतले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य गतिविधिमा प्रयोग गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघन मान्ने गरी कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश दिएको हो। पूर्व बाल लडाकू लेनिन विष्ट र डाक्टर ज्ञान बहादुर बस्नेतले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले सशस्त्र दण्डका क्रममा बाल सैनिकका रूपमा प्रयोग गरिएका व्यक्तिहरूलाई अयोग्य वा बहिर्गमित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ। अदालतले उनीहरूको आत्मसम्मान कायम हुने गरी शिक्षा, स्वास्थ्य र पुनस्थापना समेटिएको व्यापक परिपूरण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन समेत परमादेश जारी गरेको छ। रिट निवेदकले तत्कालीन माओवादी नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराई विरूद्ध फौजदारी कार्यवाहीको माग गरे पनि सर्वोच्चले उनीहरूमाथि तत्काल छुट्टै अभियोजन गर्न नपर्ने ठहर गरेको छ। यो विषय संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले अहिले थप आदेश दिन आवश्यक नदेखिएको अदालतको निष्कर्ष छ।
3: सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि बाटो खोलेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको इजलासले आज सुनवाई गर्दै यसअघि अध्यादेश मार्फत गरिएको खारेजी कार्यान्वयन नगर्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरिदिएको हो। अदालतको यो निर्णयसँगै निजामती सेवामा दलीय ट्रेड युनियनमाथिको प्रतिबन्ध सतर भएको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मार्फत ट्रेड युनियनमाथि रोक लगाएपछि निजामती कर्मचारी संगठन अध्यक्ष भवानी दाहालले गत वैशाख 25 गते सर्वसम्मत रिट दर्ता गर्नुभएको थियो।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा प्रतिष्ठित व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दामा प्रतिवादी दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26,63,27,00,000 रूपियाँ भन्दा बढ़ीको बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25,59,20,00,000 र शेखर गोल्छा विरूद्ध 52,50,00,000 रूपियाँ बराबरको बिगो माग दावी गरिएको छ। उनीहरूमाथि अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नलुकाएको तथा आर्थिक कारोबारमा गम्भीर अनियमितता गरेको आरोप लगाइएको छ।
3: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिजा सिफारिशका लागि नक्कली कागजात प्रयोग भएको विषयमा कर्मचारीको संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको समय जगत्तमा गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिजाका लागि पेश गरिएका पत्र तथा कागजातहरू नक्कली पाइएपछि मन्त्रालयले छानबिन प्रक्रिया अगाडि बढ़ाएको हो। मन्त्रालयले यसअघि सिफारिश गरिएका विदेशी नागरिकको भिजा सम्बन्धी थप प्रक्रिया अगाडि नबढ़ाउन सम्बन्धित निकायलाई अनुरोध गर्दै अनुसन्धानको निष्कर्षका आधारमा कड़ा कानूनी र प्रशासनिक कदम चालिने स्पष्ट पारेको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि चिनिया राजदूत झाङ माओङ मिङ बीच आज मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा दुई पक्षबीच नेपालको कृषि विकास, वातावरण संरक्षण तथा यस क्षेत्रमा नेपाल चीन सहकारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। भेटमा चिनिया राजदूत झाङले नेपालको कृषि आधुनिकीकरण, प्रविधि हस्तान्तरण, वातावरणीय संरक्षण तथा दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताउनु भएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: sama tu account open activate only karobar sachile sanga busy life easy banau dai harek din global smart plus life ko pesma banking
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै एस्पेक्ट 123 हैश डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको लुम्बिनी प्रदेश अधिवेशन भोलि दाङमा हुँदैछ पहिलो प्रदेश अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि सांसद सहित आधा दर्जनभन्दा बढ़ी नेताले सभापति पदमा दावी गरेका छन् लुम्बिनी प्रदेशका 12 जिल्ला मध्ये पूर्वी रूकुम बाहेक बाँकी 11 जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ यस्तै नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत पक्षलाई सुदृढ बनाउन र समसामयिक विषयमा संवाद गर्न पाँचवटा विषयगत उपसमिति गठन गरेको छ ललितपुरमा बसेको बैठकले डायस्पोरा स्वास्थ्य हिंसा सचेतना सड़क सुरक्षा र खेलकुद सम्बन्धी उपसमिति गठन गर्दै तीनको संयोजक समेत तोकेको छ यसैबीच जनमत पार्टीले आगामी मंगिर 8 र 9 गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै पार्टीको विधान संशोधन गर्ने निर्णय समेत गरेको छ
5: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको 4 लेनको पक्की पुलसँगै गाइड बन्ड निर्माणको काम तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ आज निर्माणाधीन पुलको स्थलगत अनुगमन गर्दै मन्त्री लम्सालले गाइड बन्ड निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया शुरू गर्न मातहतका कार्यालयलाई निर्देशन दिनुभएको हो 3 अर्ब 77 करोड़ रूपियाँको लागत अनुमान गरिएको उक्त पुलको 95% काम सकिए पनि गाइड बन्ड निर्माण का विषयमा ठेकेदार कम्पनीसँग विवाद हुँदा काम रोकिएको थियो कञ्चनपुर भ्रमणकै क्रममा मन्त्री लम्सालले निर्माणाधीन दोधारा चाँदनी सुखा बन्दरगाह र मजगाउ विमानस्थलको समेत अनुगमन गर्नुभएको छ
4: मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै स्थानीय बासिन्दाले मध्य प्रदेश सभा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन् हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माण उपेक्षामा परेको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् प्रदर्शनका क्रममा उनीहरूले मुख्यमन्त्री अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री विरूद्ध चर्को नाराबाजी गरेका छन् यसअघि संघीय सरकारको बजेटमा समेत कमला पुलका लागि बजेट नपरेपछि संघर्ष समितिले केही दिन अघि पनि प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेको थियो
5: काठमाडौँ उपत्यकाका विभिन्न सड़क खण्डहरूबाट अव्यवस्थित र प्रयोगविहीन तारहरू हटाउने कार्य अगाडि बढ़ाइएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयको संयुक्त अग्रसरतामा यो अभियान शुरू गरिएको हो जस अन्तर्गत त्रिपुरेश्वर कालीमाटी कलंकी जड़ीबुटी पेप्सीखोला लाजिमपाट सामाखुसी गुंगबु किर्तिपुर पुरानो बानेश्वर गौशाला र चाभाइल क्षेत्रबाट त्यस्ता तारहरू हटाउन लागिएको छ
4: वीर अस्पतालमा कार्यरत कारागारका कर्मचारी आन्दोलनमा उत्रिएका छन् विगतदेखि उपलब्ध हुँदै आएको सेवा सुविधाबाट वञ्चित गराएको र आफूमाथि श्रम शोषण भएको भन्दै कर्मचारीले आज अस्पतालका निर्देशकको कार्यकक्षमा धरना दिएका हुन् आन्दोलनरत करार कर्मचारीले आफूहरूले पाउनुपर्ने जोखिम भत्ता समेत नपाएको गुनासो गरेका छन् माग पूरा नभए भोलिदेखि पेन डाउन अर्थात कामकाज ठप्प पार्ने चेतावनी उनीहरूले दिएका हुन्
5: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र संचालित केन्द्रीय क्यान्टिनलाई गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै 2,01,000 रूपियाँ जरिवाना गरेको छ नियमित बजार अनुगमनका क्रममा सिंहदरबारभित्रको जू एण्ड बी क्याफे ग्रुपले उपभोक्ता संरक्षण ऐन विपरीत गुणस्तरहीन सामान प्रयोग गरेको पाइएपछि विभागले सो कार्यवाही गरेको हो अनुगमन टोलीले क्यान्टिनमा रहेका गुणस्तरहीन चनाको दाल नेपाली बदाम र अण्डा गरी 6,560 रूपियाँ बराबर को सामग्री समेत नष्ट गरेको छ यस्तै उत्पादनको लेबल नराखी पानी बिक्री वितरण गरेको पाइएपछि भक्तपुरको चाँगु नारायण स्थित जय छुमा गणेश शुद्ध खानेपानी प्रणालीलाई पनि 10,000 रूपियाँ जरिवाना गरिएको छ हामीसँग खबर अझै पनि बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेनामा रहेको बेरुज घटाउन पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा फर्छोट गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउनु भएको छ। संसदको सार्वजनिक लेखा समितिमा बोल्दै प्रधान सेनापति सिग्देलले चालु आर्थिक वर्षमा बेरुजुको 60% फर्छोट गर्ने लक्ष्य राखिए पनि हालसम्म 11% मात्र प्रगति भएको जानकारी गराउनु भएको हो। तराई मधेस दूरत मार्ग फास्ट ट्याकको प्याकेज 6 अन्तर्गतको 1,39,00,000,000 रूपियाँको लिक्विडेटेड ड्यामेज तत्काल फर्स्योट हुन नसक्ने अवस्थामा रहेकाले लक्ष्य अनुसार प्रगति हुन नसकेको उहाँको भनाइ छ।
2: नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ। साताको कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक 4 अंकले ओह्रालो लागेर 2,724.03 अंकमा सीमित भएको छ। ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि 0.53 अंकले घटेर 467.09 अंकमा पुगेको छ। आज बजारमा 98,56,000 भन्दा बढ़ी किता शेयर 4,34,10,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यमा खरीद बिक्री भएका छन्।
1: अब विदेशका खबर। पाकिस्तान नियन्त्रित कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको हिंस्रक झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। झडपमा 4 प्रहरी अधिकारीको मृत्यु भएको छ। आर्थिक र राजनैतिक अधिकार तथा शासन सुधारको माग गर्दै संयुक्त अवामी एक्सन कमिटिको नेतृत्वमा गत हप्तादेखि प्रदर्शन भइरहेको हो। आन्दोलनका कारण मुजफ्फरबाद लगायतका शहरमा बजारमा पूर्ण रूपमा बन्द छन् भने स्थानीय प्रशासनले मोबाइल र इन्टरनेट सेवामा रोक लगाएको छ।
2: यता अमेरिका र इरानबीच हुन लागेको भावित ऐतिहासिक सम्झौताको हस्ताक्षर समारोह स्विजरल्याण्डको जेनेभामा आयोजना हुने सम्भावना बलियो बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता निकै नजिक पुगेको दावी गर्दै केही दिनभित्रै औपचारिक घोषणा हुन सक्ने संकेत दिएका छन्। मध्यस्थताकर्ता पाकिस्तानको योगदानलाई मान्यता दिँदै यो प्रस्तावित सम्झौता कागजातलाई इस्लामाबाद घोषणा नाम दिने तयारी गरिएको छ। यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुवै देशलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि दिएको शान्ति सम्झौता पुग्न र संवादका प्रयासहरूलाई थप तीव्र बनाउन आह्वान गरेका छन्।
1: अब खेलकुद। फिफा विश्वकपमा आज राति क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्दैछ। घरेलु मैदान टोरन्टो स्टेडियममा हुने खेलमा क्यानाडा विश्वकप इतिहासमै आफ्नो पहिलो जीत दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। समूह बी अन्तर्गतको यस खेल नेपाली समयअनुसार राति पौने 1 बजे शुरू हुनेछ। यस्तै भोलि बिहान हुने समूह डीको अर्को खेलमा अमेरिका र पाराग्वे भिड्ने भएका छन्।
2: अखिल नेपाल फुटबल संघ एन्फा भित्र भएका गम्भीर अनियमितता र भ्रष्टाचारको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपले उच्चस्तरीय उपसमिति गठन गरेको राखेपा कार्यकारी समितिको आज बसेको बैठकले नवनियुक्त उपाध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठको समय स्वागतमा छानबिन उपसमिति गठन गरेको हो। समितिलाई प्रतिवेदन बुझाउन 7 समय सीमा तोकिएको छ। एन्फा विरूद्ध राष्ट्रिय हित विपरीत होम गेम बिक्री गरेको, अवैध भत्ता वितरण गरेको, सन् 2024 महिला साफ गेममा होटल दर रेटमा कमिशन खाएको तथा टेण्डर र मार्केटिङ राइट्स बार्दा भ्रष्टाचार गरेको भन्दै राखेपमा ओसोरी परेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 मृत्यु, 8 घटनास्थलमै मृत्यु, पहिचान हुन बाँकी, घाइते 15, धुलीखेल अस्पताल भर्ना, धनकुटामा भएको दुर्घटनामा 10 घाइते, उपचारका लागि धरान पठाइयो।
2: 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। काठमाडौँमा अतिक्रमित 1860 रोपनी जग्गा खाली गर्न बाटो खुल्यो। संविधान संशोधन कार्यदलको म्याद थप, सुस्ता विवादबारे परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने।
1: बाल सैन्य भर्ती गम्भीर मानव अधिकार उल्लंघन कानून बनाउन सर्वोच्चको परमादेश। प्रचण्ड बाबुराम विरूद्ध छुट्टै अभियोजन नपर्ने, ट्रेड युनियन खारेज हुने सरकारको निर्णयलाई अदालतको अनुमति। अध्ययन भिजा प्रकरणमा अनुसन्धान शुरू, विदेशीहरूको भिजा प्रक्रिया तत्काल रोक्न पत्रचार।
2: पाकिस्तान नियन्त्रित कश्मीरमा आन्दोलन चर्किँदा 20 मृत्यु, मोबाइल र इन्टरनेट सेवामा रोक, अमेरिका र इरानबीच सम्झौताको तयारी, संवाद बढ़ाउन राष्ट्रसंघको आह्वान।
1: र क्यानाडा र बोस्निया बीच आज राति विश्वकप भिडन्त, भोलि बिहान अमेरिका र पाराग्वे खेल्ने, एन्फामा भएको अनियमितता र भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय उपसमिति गठन, 7 दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने।
2: औस्तेशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRM 99.1.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो NRM 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी।

0: भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सशक्त जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: you. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: गरीको विषयमा ध्यान आकर्षण गराउनुभयो प्रमुख सचेतक महरले नेपालको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको समस्याका विषयमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि भारतीय पक्षबाट समस्या सृजना भइरहेको बताउनुभयो बैठकमा सांसद बदन कुमार भण्डारीले सभामुखसँग समय लिएर सवारी दुर्घटना न्यूनीकरण गर्न समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पेश गर्नुभयो प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्नेछ राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको नाफामा रहेको नेपाल टेलिकमको शेयर बिक्री गर्ने कुरा गलत भएको बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो यस्तै सांसदहरूले सरकारले ल्याएको बजेटले गरीबीको रेखा मुनिका नागरिकलाई सम्बोधन नगरेको सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको संविधानमै मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा अनावश्यक कर थोपरेको र युवाहरूको बेरोजगारी समस्या समाधानका लागि ठोस योजना नल्याएको बताउनुभयो यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो राष्ट्रिय सभाको अर्को बैठक असार 1 गते दिउँसो 1 बजे बस्नेछ परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा जेठ 31 गते बेजिङ प्रस्थान गर्नुहुने भएको छ परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको छ कैलालीको गोदावरीमा बाढ़ीमा परि 2 जनाको मृत्यु भएको छ गोदावरी नगरपालिका 4 की 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला नदीमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो ट्रेड युनियन खारिज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी विनोद शर्मा अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन आग्रह गरेको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढ़ाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा आज छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री गौतमले जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा राख्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले कानून निर्माणका सम्बन्धमा कानून मन्त्रालयले गरेका यस्ता छलफलले सरकारको कार्यक्षमता बढ़ाउने विश्वास व्यक्त गर्दै मन्त्रालयमा प्रतिस्थापन तथा नयाँ कानूनको आवश्यकता धेरै रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले कृषि र वन क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकको माग बढ़िरहेको जानकारी गराउनुभयो। कानून मन्त्री गौतमले कानून निर्माण प्रक्रियालाई प्रभावकारी समयबद्ध र गुणस्तरीय बनाउन मन्त्रालयहरूबीच समन्वय र पूर्व तयारी आवश्यक रहेकोमा जोड़ दिनुभयो। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सुनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बाल बालिकाको स्वास्थ्य सुधारका लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सुनारी गाउँपालिकाले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
3: आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू:
4: अबको दिनमा हामीले यसै गरी चाहिँ पोषणयुक्त खानेकुराहरू खान्छौँ, तरकारी उत्पादन गर्छौँ, आफू पनि आफ्ना छरछिमेकमा रहनु भएका अन्य व्यक्तिहरूलाई पनि यसै पोषणयुक्त खानेकुरा खुवाउनका लागि हामीले निरन्तर प्रयास गर्छौँ, अगाडि बढ्छौँ।
3: स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत:
5: हामीले राप्ती सुनारी गाउँपालिका एक र हजार दिनका आमाहरूसँग काम गर्छौँ, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि काम।
3: मेलामा सहभागी आमा समूहका महिलाहरूले आफू उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढ़ाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घट्टी मगर:
6: हामी चाहिँ यो तरकारीहरू, अब सेलहरू, ढिक्री अचारहरू लिएर चाहिँ त्यसको यो पोषण मेलामा आएका छ।
3: कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर 6 का वडा अध्यक्ष नवराज खरेल बताउनुहुन्छ।
7: खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा कुपोषणको समस्या देखिएको छ।
3: कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढ़ाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
2: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र सूचना तथा संचार मन्त्रालयको अग्रसरतामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रयोगविहीन तार हटाउन शुरू गरिएको छ। तार हटेपछि शहरी सुन्दरतामा वृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सड़क क्षेत्रमा हुने जोखिम न्यूनीकरण हुने विश्वास लिइएको ऊर्जा मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूटले शुक्रबार जारी गरेको विज्ञप्तीमा 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका करिब 1200 सहभागीहरूको बीचमा अध्ययन गरेको जनाइएको छ। अध्ययनका लागि सन् 2025 16 वर्ष मुनिका बाल बालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरिएको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहार लगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिम बढ़ेको चेतावनी दिएका छन्। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उहाँका पूर्व रक्षा मन्त्री किम योन ह्युनलाई शुक्रबार 30 वर्षको जेल सजाय सुनाइएको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि युवाको गम्भीर फैसला आएको हो। कश्मीरमा प्रहरी र आन्दोलनरत समूह बीचको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटिका समर्थकहरूले गत हप्ता आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएको भए पनि विरोध प्रदर्शन जारी रहेको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: सांसदहरूले बेरोजगार विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्य सांसदहरूले त्यस्तो जोड़ दिनुभएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनुभयो। यस अवसरमा नेपाली सेनाका सेनापति अशोक राज सिग्देलले नेपाली सेनाले चालु आर्थिक वर्षमा बाँकी रहेको बेरोजु मध्ये 60% फर्सुट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालयतर्फ 6 अर्ब 35 करोड़ बेरोजु रहेकोमा हालसम्म 40.28% फर्सुट भएको जानकारी गराउनुभयो। साविकको वन मन्त्रालयतर्फ पनि 56 करोड़ बेरोजु रहेकोमा 16% मात्रै बेरोजु फर्सुट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान विन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थान नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादन सँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। ऊर्जा क्षेत्रको वृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालु अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढ़ाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढ़ी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनुभयो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अटेर गरेका उद्योगहरूले कार्यवाही गर्ने सरकारको चेतावनीपछि दमादम बकौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले महसुल बुझाउन थालेका छन्। औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा 1 करोड़ भन्दा बढ़ी बकौता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सुडारीले जानकारी दिनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
10: मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालामा शुक्रबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। खेलको शुरूआतको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 67 मिनटमा राहुल जिमेनेज ले गोल गर्दै मेक्सिको अग्रता दोब्बर बनाए। विश्वकपको उद्घाटन खेलमा 3 खेलाड़ीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यस्तै शुक्रबार भएको समूह एको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध 2-1 गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। दक्षिण कोरियाका लागि वाङ इन बोम र ओ ह्युन ग्युले समान 1-1 गोल गरे। चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेचीले 1 गोल गर्दै अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको 59 मिनटमा लाडिस्लाभले गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएको थिए। चेक रिपब्लिकको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 67 मिनटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। दक्षिण कोरियाका ह्वाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई समेत 1-1 गोलको बराबरीमा ल्याए। त्यस्तै गरी दक्षिण कोरियाका अर्का खेलाड़ी हो ह्युनले खेलको 80 मिनटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाएका हुन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत दक्षिण कोरियाले चेक रिपब्लिकमाथि 2-1 जित हासिल गर्यो। जितसँगै दक्षिण कोरियाले शीर्ष 3 अंक बटुल्दै अंक तालिकाको दोस्रो स्थानमा छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार मध्यराती बोस्निया हर्जगोविनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। फिफा वरियतामा 66 स्थानमा रहेको बोस्निया हर्जगोविना दोस्रो पटक विश्वकप खेल्दैछ। यसअघि सन् 2014 बोस्निया हर्जगोविनाले विश्वकपमा भाग लिएको थियो। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन प्रशासनले अनुरोध गरेको छ।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 6 मिलीमिटर। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलीमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 3 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1.2 मिलीमिटर। र दिपायलको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 8.5 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सी चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अध्ययन संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
11: सीधा कुरा, प्रष्ट विचार, जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
2: बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। विधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, 31 वर्षपछि कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने तयारी।
1: रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।
0: सम्पत्ति शुद्धिकरण मुद्दामा भट्ट अग्रवाल र गोल्छा सहित 39 जना विरूद्ध मुद्दा दर्ता, काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु, स्टेयरिङको सन्तुलन गुम्दा दुर्घटना।
2: चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेयरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
0: अध्ययन भिसा प्रकरणमा मन्त्रालयभित्रै 3 सदस्यीय छानबिन समिति गठन, आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै संसदीय छानबिन समितिको माग, विपक्षी फाइल खोल्ने चेतावनी दिएर अर्थमन्त्रीले पुराना दललाई तर्साउन खोजेको आरोप।
3: प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो।
0: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो, फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा कुल 30,91,000 हेक्टर जमीन खेतीयोग्य भए पनि 37% जमीनमा मात्र सिंचाई सुविधा पुगेको छ। अझै पनि 63% जमीनमा सिंचाई सुविधा पुगेको छैन। सिंचाईको सुविधा नभई आकाशे पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिंचाई सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षा कर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सीआईएनसँग बताउनुभयो।
2: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना फूलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अर्को इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 40, उहाँको पनि रोशी गाउँपालिका, वडा नम्बर 8 हो घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बमबहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसएसयूमा बढाएर उपचार भइरहेको छ। चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेयरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
5: 3 दशक भन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
1: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ, रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
5: सरकारको यो निर्णयसँगै रावल आयोगको पहिचान रावल आयोगले पहिचान गरेका तत्कालीन काठमाडौँ महानगरका 35 वडा भित्र अतिक्रमणमा परेका करिब 1,859 रोपनी भन्दा बढ़ी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
6: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छ सभा महोदय।
5: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस, नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
3: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो। संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस, नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौं। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामुख
5: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
7: यस पटक त अर्थमन्त्रीले के भन्नु, सर क्याबिनेटले पास गरिरहेको विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हुँ, घटाएकै हुँ भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन। त्यसो पाइँदैन, जति पेज हो त्यति पेज हो। संसदले टुङ्गाइ, क्याबिनेटले टुङ्गाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारेपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त ऊ हुन्छ त, प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
5: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनामा कर्मचारीहरूको भूमिका, जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै अध्ययन भिसा सिफारिशका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्सा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दामा व्यवसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26 अर्ब 63 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड़ रूपियाँ भन्दा बढ़ी र शेखर गोल्छा विरूद्ध 52 करोड़ 50 लाख रूपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो।
8: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा चाहिँ मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनेका 2 जना प्रतिवादीलाई चाहिँ बयान कार्य शुरू भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ बिस्तारै अदालतमा उपस्थित गराउने, बयान गराउने, दकाउन पुर्याएर अब फैसला गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26 अर्ब 63 करोड़ 27 लाख 71 हजार 59 रूपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ।
5: ताजा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटि जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल पाउने 1 बजे शुरू हुनेछ। भोलि बिहान भने पाउने 7 बजे अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जीत हासिल गरेको छ। मेक्सिको ग्वाडा लजार रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
0: सुशीला श्रेष्ठ। गोलबेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
9: वर्ग खमा छन् ऊ, उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
0: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो, सरोकारवाला निकायको भनाई। रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक। खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझुन् भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ। तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जुटेका छन्, जसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
14: सिन्धुपाल्चोकको चौतारा सांगाचोगडी नगरपालिका आठ इर्कुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छाला रोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। काममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनलभित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
15: राम्रै भएको छ, 300 जति केजी मिलेको छ।
14: चौतारा साँगाचोगढीतिर ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढ़ेको छ। गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
9: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किरेट 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा टनलको बराबर आयो भने 1 लाख लगभग लिनुपर्ने सर।
14: चौतारा साँगाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
16: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिएसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
14: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा,
17: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौ। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनको लागि पनि निकै ठूलो मदत पुगेको, बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौं। यो किरा जन्ने रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
14: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक,
18: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम।
0: कृषिमा बाल बालिकाको बढ़दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ।
0: कृषिमा बालबालिकाको बढ़दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज विश्व बाल श्रम विरूद्धको दिवस। नेपालमा खाद्य उत्पादनको मुख्य आधार कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बाल बालिकाको श्रम अझै चिन्ताको विषय बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक 10 बाल बालिका मध्ये 8 जना बाल बालिका कृषि श्रमिकका रूपमा काम गरिरहेका छन्। कृषिमा बाल श्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्ट राईसँग साथै लील प्रकाशनले छलफल गर्नुभएको छ।
3: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कूल जाने बाल बालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बाल बालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
4: कति उमेर अथवा कुन उमेर समूहका बाल बालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
3: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकाले अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने, यी सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12 देखि 14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बाल बालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। ILO लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बाल बालिकामा 8 बाल बालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले चाहिँ के भन्छ भन्दाखेरि 87% बाल बालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
4: ऋतु भट्ट राईज्यू, स्वतन्त्रता अभियान नेपालले बाल बालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरोस् भन्नको लागि चाहिँ के काम गरिराख्नुहोस्?
5: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्टरले चाहिँ त्यो होइन, जस्तो अहिले तपाईँले मधुसाले भन्नुभएको 87%को कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बाल बालिकालाई कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बाल बालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषादीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो, त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ। दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ। हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ, कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ, त्यसले पनि डिटर्माइन गर्छ कि बाल बालिकाहरू कति जोखिमदामा रहेको छ।
4: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिने लिने हुन्छ भने चाहिँ
5: श्रमको रूपमा लिइन्छ। अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि, हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, तर त्यहाँनिर चाहिँ त्यो बाल बालिकाहरूले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ। तर हाम्रो कानुनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली

0: एन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानुन रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बाल कामको रूपमा डिफाइन गरेको, त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अहिले जुन श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छु बाल काम के बाल श्रम के हो। त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ।
1: अब 12 देखि 14 वर्ष उमेरसम्मका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि विदाको दिनमा अथवा पढ़ाईमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नुहुँदैन भन्ने भयो। अब एफएओले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइराख्नु भएको छ त्यो बारेको जानकारीको लागि
2: खाद्य सुरक्षालाई कसरी अगाडि बढ़ाउन सकिन्छ त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ, दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौ। कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ त्यसमा चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो
1: शारीरिक
2: काम एकदमै उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा भयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कहीँ न
1: कहीँ
2: माने यस्ता खाले प्रविधिहरू सामान्य प्रतिविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सक्छ।
1: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेछ त्यो भयो, यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुन सक्छ किसान स्वयंलाई हुन सक्छ यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढ़ी र सचेतना अभियान पनि पछाडि सँगसँगै अगाडि बढ़ी
2: पक्कै छ। यो दुईटै साइडमा डिमाण्ड साइड र सप्लाई साइड सबै दुवैमा हामी काम गर्दैछौँ।
1: माग र आपूर्ति
2: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ त्यो अहिले कार्यान्वयनको चरणमा छ। विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रोड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कूल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिकयुक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतका कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर छ।
3: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। 3 दशकभन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आएको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ। विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन्। अध्ययन दिशा सिफारिशका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्ज गोविनिया बीच प्रतिस्पर्धा हुने भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क CIN-ले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने CIN को फेसबुक पेज CIN खबर, वेबसाइट CIN खबर.com, यूट्यूब CIN च्यानल र टिकटक CIN साझा खबरमा पनि सुनिरहनु भएको छ।
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
2: नेपालमा अपराध अनुसन्धान न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला संचालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
1: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले CIN को सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मन परि गरेको उल्लेख गर्नुभएको छ।
2: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
3: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौ भने DNA। फोरेन्सिक इज नट अबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ? वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ? इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ? त टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ? यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल, डेटा, इलेक्ट्रोनिक्स, फिजिकल सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन।
4: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली।
5: ड्राफ्टिङमै पहिला अल्मलिया देखियो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिएको छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा, यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने भयो कि, तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठूलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि, आवश्यकता आवश्यकता छ। त्यो पनि यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन, हजारौं कानून व्यवसायहरू यसमा छ, बाह्रले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधित्व हुनुपर्छ।
6: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ, अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन, त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौं भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं, विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन, अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्, प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्, त्यस्ता निकायहरू अहिले छैनन्। नेपालमा पनि प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन, उहाँहरूका भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो, केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौं, प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौं भने केन्द्रमा रहेको 2 प्रयोगशालाबाट त्यो सम्भव छैन।
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
7: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
8: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता, कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छन्। त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ, अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो, द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेशन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ, कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आछ, जबकि क्वेशन भोइस के हो त भन्दा त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त। यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
9: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई ममा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देख्छला यसले। दफा पाँच गाउँमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौं कि छैनौं, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने भयो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्। काम कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ। यो भने एकदम भेग भयो, विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा छ गाउँमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
7: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
10: यसमा जुन सञ्चालक समिति भनेर जुन कोड जोड्नु भएको छ, नेपाल बार एसोसिएसनको तर्फबाट एउटा विज्ञ व्यक्ति एउटा नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने, यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँ रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नुहुन्न कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गरिदियो भने राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे। अर्को दफा सातमा कि विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने,
7: सुविधा भनेको तलब हो कि अथवाहरुको कुनै खालको के उल्लेख पनि छैन,
10: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन। र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन, जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुन सक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
7: धेरै धन्यवाद छ। बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध छ।
11: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै एभिडेन्ससँग हाम्रा समस्या यसैमा आएर समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ ऊ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आरोप उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन फर्ममा आजसम्म छैन, आज हामी डिस्कसन गर्दैछौँ यसलाई कानुन दिउन त एउटा राम्रैसँग चलोस्, राम्रैसँग ढङ्गले चलोस् भनेर जुन
12: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ यो समितिले सभापतिको रूपमा डाक्टर शेरजनले के गरिदिनु भयो भने हुन त सबै उहाँको हातमा नहोला तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ
11: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो अन्य निकायमा हुँदैन भए चाहिँ होइन है हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ पठाउने त त्यही पुलिस त हो नि अरू अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त एउटा स्पेसिफाई गरौँ अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेका कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ जहाँ टेक्निकल इररको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौँ
12: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ छोटकरीमा यहाँको
13: केसीले जानकारी दिनुभयो यस्तै मकवानपुरको हेटौडामा यही जेठ 26 गते सबैभन्दा पहिले उद्घाटन भएर स्थगित भएको बागमती प्रदेश अधिवेशन भोलिदेखि काठमाडौँमा हुने भएको छ निर्धारित कार्यतालिका अनुसार कोशी प्रदेशको अधिवेशन अस्ति 27 गते भएको थियो तर हिजोका लागि निर्धारित मध्य प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको प्रमुख केसीले बताउनुभयो त्यस्तै लुम्बिनी प्रदेशको अधिवेशन भोलि हुने कार्यतालिका छ कर्णालीमा 31 गते र सुदूरपश्चिमको प्रदेश अधिवेशन असार 1 गते हुने कार्यतालिका यसअघि नै निर्धारण गरिएको रासोपा निर्वाचन आयोगले जनाएको छ
14: नेपाली कंग्रेसले क्रियाशील सदस्यता व्यावधि गर्ने समय फेरि थप गरेको छ यसअघि थपेको समय गए राति 12 बजेदेखि सकिएसँगै फेरि थप गरिएको कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति मार्फत जानकारी गराउनुभयो यसअघि पनि कंग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थपेको थियो गए राति 12 बजेसम्म 7,82,209 योग्य सदस्य मध्ये 5,38,622 जनाले वडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेका छन् 1,49,309 सदस्यले एवं अध्यावधिक फारम पेश गरिसकेका र उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधि हुने प्रक्रियामा रहेको कंग्रेसले जनाएको छ यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्न गए राति 12 बजेसम्मको समयसीमा तोकिएको थियो
13: सार्वजनिक लेखा समितिले बेरोजीका विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड़ दिएको छ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा समिति सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजूको विषयमा आवश्यक जानकारी लिएर बेरुजू फर्च्यूटको लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो उहाँले सरोकारवाला निकायबाट आएका बेरुजूको समस्याको विषयमा घनीभूत छलफल गरेर बेरुजू न्यूनीकरणका लागि प्रभावकारी गृह कार्य गरेर घटाउनेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोक राज सिग्देलले नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजू मध्ये 60% फर्च्यूट गर्ने लक्ष्य राखेकोमा हालसम्म पनि 11% मात्रै पूरा भएको बताउनुभयो कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साबिकको कृषि मन्त्रालयतर्फ 6,35,00,00,000 बेरुजू रहेकोमा हालसम्म 40.28% फर्च्यूट गरेको बताउनुभयो उहाँले साबिकको वन मन्त्रालय तर्फ पनि 56,00,00,000 रूपियाँ बेरुजू रहेकोमा 16% मात्रै बेरुजू फर्च्यूट गरेको बताउनुभयो
14: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिजा सिफारिशका विषयमा कर्मचारीको समन्वयताका सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ अध्ययन भिजा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र र कागजपात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीको सम्भावित संलग्नता छानबिन गर्न मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो मन्त्रालयका सचिव चन्द्रकान्त भूषालको समेत जगतमा समिति गठन गरिएको छ समितिका सदस्यमा मन्त्रालयका उपसचिव कानून गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ
13: कृषि वन तथा पर्यावरण मंत्री गीता चौधरीसँग नेपालका लागि चीनिया राजदूत झाङ माओ मिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो भेटवार्तामा नेपाल चीनबीच कृषि पशुपन्छी मत्स्य वन तथा वातावरण क्षेत्रको सहकारीलाई थप सुदृढ़ बनाउने विषयमा विस्तृत छलफल भएको थियो। उहाँहरूबीच कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन कृषि व्यापार प्रवर्धन रोग नियन्त्रण प्रविधि हस्तान्तरण प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल भएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चीनिया बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि सरकारको सहयोगको अपेक्षा गर्नुभयो। साथै ताप्लेजुङको सीमावर्ती क्षेत्रमा एक तथा चौरीको आवागमनसँग सम्बन्धित समस्या समाधानका लागि चीनिया पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
14: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र संगीत विधाबाट ललितपुर महानगरपालिका युनेस्को रचनात्मक शहर सञ्जालमा सदस्य बनेका छन्। काठमाडौँ उपत्यका स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक शहर र सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिश काउन्सिल, एफसीए, आईएलओएस सहित निकाय तथा कार्यालय र रचनात्मक क्षेत्रसँग आबद्ध व्यक्तिहरूले संयुक्त प्रयास थालेका हुन्। रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रिएटिभ इण्डस्ट्रीज फ्रेण्डस ग्रुप फर सीसीआई निर्माण गरेर आगामी आपसी अभ्यास, ज्ञान, सिप, अनुभव आदान प्रदान गर्न थालिएको काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले बताउनुभयो।
3: दिक्ते लुपाकोट मजुवागढी नगरपालिका आठ बुवालुङ स्थित पंखु खोलामा बुधबार राति गएको बाढ़ीले सड़क बगाउँदा दिक्तेल चखवा भन्ज्याङ सड़क तीन दिनदेखि अवरूद्ध छ। मध्यपाटी लोकमार्ग अन्तर्गत दिक्तेल चखवा भन्ज्याङ खण्डमा पहिरो सहितको बाढ़ीले करिब 50 मिटर सड़क बगाएपछि तीन दिनदेखि यातायात अवरूद्ध भइरहेको हो। अहिले सो पहिरो हटाउने काम भइरहेको छ।
4: काठमाडौँको त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालले दिएको अस्पतालले विदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने जनाएको छ। नेपालकै पहिलो आँखा अस्पतालको रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालमा हरेक दिन बिहान 8:30 बजेदेखि बिरामी दर्ता शुरू हुने र दिउँसो 3 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
3: शेयर बजारमा खासै उत्साह हुन सकेको छैन। हिजो 8 अंकले घटेको नेप्से परिसूचक आज 4 अंकले घटेको छ। नेप्से परिसूचक 2724 बिन्दुमा कायम भएको छ। आज कारोबार भने सामान्य अंकले बढ़्यो। हिजो 3.90 अर्ब करोड़को कारोबार भएको बजारमा आज 4.34 अर्ब करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको छ। आज 92 कम्पनीको शेयर मूल्य बढ़दा 167 कम्पनीको शेयर मूल्य घटेको छ भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई थप 30 वर्षको जेल सजाय सुनाएको छ। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा आज राष्ट्रपति योल र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई 30 वर्षको जेल सजाय सुनाइएको हो। यसअघि मार्शल र लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। युनले आफूमाथि लगाइएका आरोपहरू स्वीकार गर्दै आएका छन्। सन् 2024 अन्त्यमा युनले घोषणा गरेको छोटो अवधिको सैनिक शासनका कारण उनी विरूद्ध महाभियोग प्रक्रिया शुरू भएको थियो। त्यससँग सम्बन्धित विभिन्न अभियोगमा उनीमाथि मुद्दा दर्ता गरिएको थियो। अप्रेल 2025 उनी औपचारिक रूपमा राष्ट्रपतिको पदबाट हटाइएका थिए। यसअघि फेब्रुअरीमा देशद्रोह तथा संविधानलाई कमजोर बनाउने अभियोगमा युनलाई जन्मकैदको सजाय सुनाइएको थियो।
3: भारतले पेट्रोल पम्पहरूमा इन्धनको बिक्री वितरण व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जारी गरेको नयाँ आदेश अनुसार अब कुनै पनि पेट्रोल पम्पले एकजनालाई एक दिनमा 200 लिटर भन्दा बढ़ी हाई स्पीड डिजेल बिक्री गर्न पाउने छैनन्। यसका साथै नयाँ सरकारी आदेशले औद्योगिक, व्यावसायिक र संस्थागत जस्ता ठूला उपभोक्तालाई पेट्रोल पम्पबाट पेट्रोल र डिजेल खरिद गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यी ठूला उपभोक्तालाई आफ्नो आवश्यकताको इन्धन केवल बल्क सेल पोइन्ट थोक बिक्री केन्द्रबाट मात्र खरिद गर्न भनिएको छ। यो नियम तत्कालै लागू हुने गरी अनिवार्य गरिएको छ। यो प्रतिबन्ध शुरूआती चरणमा 90 दिनसम्म लागू रहने भारतीय संचार माध्यमहरूले जनाएका छन्। मध्य पूर्वमा जारी गम्भीर संकटका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचानक बढ़ेको छ। डिजेलको मागमा असामान्य रूपमा उच्च वृद्धि भएपछि सरकारले यो निर्णयात्मक कदम चाल्नु परेको हो।
4: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकप आज शुरू हुँदैछ। इंग्ल्याण्डमा हुने विश्वकपको उद्घाटन खेलमा घरेलू टोली र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। दुई बीचको खेल बर्गिङहममा रहेको एज बास्टन क्रिकेट रंगशालामा नेपाली समयअनुसार आज राति 11:15 बजे शुरू हुनेछ। सन् 2019 घरेलू भूमिमा नै भएको पहिलो संस्करणको विश्वकपमा च्याम्पियन बने यता इंग्ल्याण्डले यो सफलता दोहोर्याउन सकेको छैन। यसपटक 17 वर्षपछि फेरि घरेलू भूमिमा यो सफलता दोहोर्याउने लक्ष्यमा इंग्ल्याण्ड रहेको छ। पहिलो संस्करणको विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको श्रीलंका पहिलो पटक सेमी फाइनल पुग्ने लक्ष्यका साथ शुरूआत गर्न चाहन्छ। महिला टी20 विश्वकपमा सहभागी 12 राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जस अनुसार समूह एमा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड्स, पाकिस्तान तथा दक्षिण अफ्रिकाको सहभागिता रहेको छ। समूह बीमा भने इंग्ल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्।
5: फिफा विश्वकप 2026 शुरू भएको आज दोस्रो दिन गएराती मेक्सिकोमा भएको उद्घाटन खेलमा दक्षिण अफ्रिका 2-0 गोल अन्तरले पराजित भएको थियो। आज बिहान भएको दोस्रो खेलमा चेक रिपब्लिकमाथि 2-1 जित निकाल्दै दक्षिण कोरियाले विजयी शुरूआत गरेको छ। आज राति 12:45 बजे समूह बी अन्तर्गतको खेलमा आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्दैछ। अन्तर्राष्ट्रिय फुटबलमा क्यानाडा र बोस्निया बीचको खेल टोरन्टो स्थित बीएमओ फिल्डमा पहिलो पटक हुन लागेको हो। पटक घरेलू मैदानमा विश्वकप खेलिरहेको क्यानाडाका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ। समूह बीमा क्यानाडा र बोस्नियासँगै एसियाली च्याम्पियन कतार र स्विजरल्याण्ड पनि रहेका छन्। क्यानाडाका लागि बाँकी दुई प्रतिद्वन्दी तुलनात्मक रूपमा बलिया हुन्। प्रशिक्षक जेसी मार्सको नेतृत्वमा रहेको क्यानाडाली टोलीले पछिल्लो 2 वर्षदेखि यही प्रतियोगिताका लागि तयारी गरिरहेको छ। घरेलू मैदान र समर्थकको फाइदा उठाउँदै आफ्नो पहिलो विश्वकप जितसँगै समूह चरण पार गर्ने क्यानाडाको लक्ष्य छ। क्यानाडा विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ। क्यानाडाले सन् 1986 र 2022 विश्वकप खेलेको थियो, तर उसले कुनै पनि खेल जित्न सकेको थिएन। आफ्नै भूमिमा विश्वकपको पहिलो खेल जितेर घरेलू समर्थक खुशी पार्ने क्यानाडाका लागि यो सुनौलो अवसर पनि हो। त्यसका लागि क्यानाडाले बोस्नियालाई हराउनु पर्नेछ। क्यानाडाका लागि जोनाथन डेभिड, स्टिफेन एस्टाकियो, साइल लारिन र जोनाथन ओसारियो विपक्षी टोलीका लागि खतरा पैदा गर्न सक्नेछन्। अल्फान्सो डेभिड ह्यामस्ट्रिङका कारण शुरूआती खेलमा उपलब्ध नहुने सम्भावना रहेकाले क्यानाडाका निम्ति चिन्ता थपेको छ। अर्कोतर्फ 12 वर्षको लामो प्रतीक्षापछि विश्वकपमा फर्किएको बोस्नियाका लागि यो खेल निकै चुनौतीपूर्ण हुनेछ। बोस्नियाको टोली 40 वर्षीय अनुभवी स्ट्राइकर एडिन डेकोको नेतृत्वमा मैदानमा ओर्लने भएको छ। सर्जेज बारबारेजको प्रशिक्षणमा रहेको बोस्निया रक्षात्मक रूपमा निकै बलियो मानिन्छ। सिट कोलासिनक, ह्यारिस ताबाकोभिच र अमर डेकिक जस्ता खेलाड़ीको उपस्थितिले बोस्नियाको टोलीलाई थप मजबूत बनाएको छ। युरोपेली छनौटको कठिन चुनौतीपूर्ण प्लेअफ यात्रा पार गर्दै वेल्स र इटली जस्ता विश्वकपका पुराना हस्तीहरूलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेर बोस्निया विश्वकपमा पुगेको हो। फिफा वरियतामा क्यानाडा 30 स्थानमा रहँदा बोस्निया 65 स्थानमा रहेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जान्दा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: काभ्रे बस दुर्घटनाका मृतक 8 मध्ये 4 जनाको शनाखत, घाइते 16 मध्ये 3 जनाको अवस्था गम्भीर, उपचार हुँदै।
3: बाल सैनिक प्रयोगमा प्रचण्ड बाबुराम विरूद्ध अभियोजन गर्न नपर्ने सर्वोच्चको ठहर, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपियो।
4: व्यवसायी भट्ट र अग्रवाल सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता, वायु सेवा निगम संचालक समितिका 5 सदस्यको नियुक्ति सर्वोच्चद्वारा बदल।
3: भारतमा पेट्रोल डिजल बिक्रीमा सीमा निर्धारण, अब दिनमा 200 लिटर मात्रै किन्न पाइने, दक्षिण कोरियाका पूर्व राष्ट्रपतिहरूलाई थप 3 वर्षको जेल सजाय।
4: र महिला टी20 विश्वकप आज शुरू हुँदै उद्घाटन खेलमा इंग्ल्याण्ड र श्रीलंका भिड्ने, विश्वकप फुटबलमा क्यानाडाले आज राति 12:45 बजे घरेलू मैदानमा बोस्नियासँग खेल्ने।
3: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
6: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा के
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीय वासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सीडीओ र इरान अमेरिका सम्झौताका बुदाहरूबारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोक्का इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्नेबारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेइजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेइजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको 1 पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन

0: चीनले महत्व साथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
1: मुख्यतः यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छन्, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी, होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर चिनीहरूसित पनि त्यहाँ कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
2: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले के केमा चाहिँ प्राथमिकता दिने भनेको छ त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेख पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
1: हाम्रो गोल माटीको अतिक्रमण भयो, हाम्रो यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भनेदेखि हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीनमा पनि उठाउनु पर्छ।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनुपर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ़ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौ।
3: बिहान करिब 8:30 समयमा भारतीय एसएसबीको 6 जनाको टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसबीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसबी र नेपाली जनताको बीचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले जो सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साफको कमान्डमा 10 जनाको टोली गएर भारतीय एसएसबी र स्थानीय जनतालाई सत्य के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी शर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
3: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसबीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बल हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसएसबीले 26 नम्बर गणको एसएसबीले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि, होइन?
3: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुई तर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम

0: हुने र पेट्रोलियमका आयकरको मुद्दा सीमा अनुगमन तथा पूर्वधारी कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति तय रहन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको
1: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए
0: हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले सशस्त्र प्रयोग गर्दै सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
1: यो भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
0: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुरक्षा क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कूटनीतिक पहलबाट नै समाधान गर्नु जस्तो विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेशन लेभलमा पनि अब उता डीएम साहब र यता हाम्रो भूमि जिल्ला अधिकारी कोर्डिनेसन लिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कूटनीतिक तहबाटै सीमा निकुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
1: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ,
0: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौ।
1: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोशी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय, इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फनेन्द्र दाहालबाट।
2: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: माइला दाई पानी तो धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: इंटरवेंशनल रेडियोलॉजी विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजी विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582778080।

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: होइन मास्टर साहब, हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु। होइन, यो अपाङ्गता अधिकार भनेको के रहेछ?
2: ल बाटुल दिदी, सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
1: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
2: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाईँ हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
3: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: Media
1: Extreme Energy Drink.
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
2: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: राख्नुहोस् नानी, जे पाए त यही कुरा सत्य हुँदैन। पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025। प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, यूट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल, सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
1: नेपालमा अपराध अनुसन्धान, न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय, निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला संचालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
0: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नुभएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मन परि गरेको उल्लेख गर्नुभएको छ।
1: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
2: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौ भने डिएनए। फोरेन्सिक इज नट अबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ, वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ, इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ, टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ। यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल डेटा, इलेक्ट्रोनिक्स, फिजिकल, सब सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन।
3: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली।
4: ड्राफ्टिङमै पहिला अलमलिया देखियो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिया छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने भयो कि, तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठुलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि, आवश्यकता आवश्यकता छ। त्यो भएर यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन, हजारौं कानून व्यवसायहरू यसमा छ, बाह्रले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधित्व हुनुपर्छ।
5: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ, अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन, त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौं भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं, विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन, अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्, प्राइभेटमा पनि हुन सक्छ, सरकारीमा हुन सक्छ, अरू छन् कि छैनन्, त्यस्ता निकायहरू अहिले छैनन्। नेपालमा पनि प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन, उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो, केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौ, प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौ भने केन्द्रमा रहेको 2 प्रयोगशालाबाट त्यो सम्भव छैन।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 जैविक डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
6: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
7: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने एउटा समस्या हो प्रशिक्षकको योग्यता, कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ, त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ, अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो, द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ, कहाँसम्म भेटिएको छ भने थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आछ, जबकि क्वेशन भोइस के हो त भन्दा त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ, प्राइभेसीको कुरा त प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि चाहिन्छ, चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त. त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ.
8: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु. प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि. परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई नमा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो. त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देख्छलाई. अहिले दफा पाँच नौमा रिफरेन्स ल्याब हुनेछ भनेको छ. अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ. आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौं कि छैनौं, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो. पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ. अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्. काम, कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ. यो भने एकदम भेग हो. विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला. विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि. यसको दफा छ नौमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो. स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ.
6: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
9: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड गर्नुभएको छ नेपाल बार एसोसिएसनको तर्फबाट अद्वितीय व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु. अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँ रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नुहुन्न कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गरिदियो भने राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे. अर्को दफा सातमा कि विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने.
6: सुविधा भनेको तलब हो कि अथवा अर्को कुनै खालको केही उल्लेख पनि छैन,
9: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन. र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन. जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुनसक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ. कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु.
6: धेरै धन्यवाद छ. बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फोरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध छु.
10: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन. यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोध्छौँ. पटक पटक यसलाई चाहिँ कसरी चाहिँ ऊ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन फर्ममा आजसम्म छैन. आज हामी डिस्कसन गर्दैछौँ यसलाई कानुन दिउन त एउटा राम्रैसँग चलोस् राम्रैसँग ढंगले चलोस् भनेर. जुन
11: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि, हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ.
10: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो अन्य निकायमा हुँदैन भएको थियो होइन है हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ पठाउने त त्यही पुलिस त हो नि अरू अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त एउटा स्पेसिफाई गरौँ अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेको कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ जहाँ टेक्निकल इयरको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै चाहिँ तोक्नुपर्छ भने त्यो पनि तोकौँ
11: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु
12: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन अहिले यो ऐन भनेको के हो भने हामी क्लियरली के बुझ्नुपर्छ यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो त्यसपछि हामी थप्दै जाने हो थप्नेमा त हामीले धेरै कुरा थप्नु छ डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा त्यो पनि थप्नुपर्छ फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ भनेपछि त्यो थप्ने त थुप्रै छन् हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन जब कि म फरेन्सिकको मान्छे होइन उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ त्यो मैले पनि मान्छु के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन् त्यो त्यो पोइन्ट एउटा थप्नै पर्यो अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले